0: स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
1: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषणबाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने, र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
0: यसबीच मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्थापना योजना अन्तर्गत राहत कर तथा महसूल लगायतका अन्य सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ी बेपत्ता व्यक्तिको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका।
3: सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौं र त्यो आइरहेको पनि अवस्था छ, र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ।
0: इजरायलमा थप नेपाली केयर गिभर माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी, प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: स्वास्थ्य फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने शीर्षकको खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह भदौ चौथो सातादेखि शुरू हुने संयुक्त राष्ट्र संघीय महासभाको 81औं सत्रमा सहभागी हुन न्यूयर्क जानुहुने भएको छ। यसअघि 3 भदौमा मन्त्री परिषदले परराष्ट्र मन्त्री सुशील खनाल नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो। 10 भदौको भोटेकोशी बारीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्यूयर्क जानुहुने भएको हो। प्रधानमन्त्री शाह न्यूयर्क जाने पक्का पक्की भएको छ। मन्त्री परिषदको अर्को बैठकले उहाँको भ्रमणबारे औपचारिक निर्णय गर्न गर्छ होला। परराष्ट्र मन्त्रालयको स्रोतले भन्यो निर्णयको औपचारिकता बाँकी छ तर हामीले प्रधानमन्त्रीको न्यूयर्क भ्रमणको तयारी थालिसकेका छौं। प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने सरकारको तयारी समेत प्रतिनिधि मण्डल बनाउने सरकारको तयारी समेत रहेको छ। गत वर्ष चैतमा प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ। त्यस्तै विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव शीर्षकको अर्को खबर छ। विपदका बेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाव बढ़ाएका छन्। प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाव 105 रूपियाँ 18 पैसाले वृद्धि गरेर 2165 रूपियाँ 18 पैसा पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुनेछ। विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो। निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योग र उपभोक्तामा लागू हुन्थ्यो तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढ़ाएका छन्। त्यस्तै भित्रपृष्ठमा छुट्टै महाधिवेशनको कार्यतालिका ल्याएपछि देउबा समूहलाई कार्यवाहीको तयारी शीर्षकको खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। पार्टीमा समानान्तर अभ्यास गरेपछि कांग्रेसको संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउबा पक्षीयलाई अनुशासनको कार्यवाही अघि बढ़ाएको छ। देउबा पक्षले आगामी मंगसिरमा समानान्तर 15 महाधिवेशनको कार्यतालिका ल्याएपछि अनुशासन समितिले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। पूर्व सभापति देउबा 15 महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला लगायतका नेतामाथि कांग्रेस अनुसन्धान समितिको हिजोको बैठकमा कार्यवाहीको सिफारिश अघि बढ़ाइएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइराला बाहेक संस्थापन इतर पक्षका सबै नेतामाथि कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाएको कांग्रेसका एक नेताले बताएका छन्। त्यस्तै केरूङमा अट्किएका 123 नेपाली तातोपानी नाका हुँदै काठमाडौँ आइपुगे, थप 800 आउने शीर्षकको अर्को खबर पनि प्रकाशित छ भने विपद व्यवस्थापनका लागि राजनैतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ लामिछाने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै मन्त्री परिषद बैठकले भदौमा भोटेकोशी बाढ़ीको राष्ट्रिय शोक र 23मा जेएनजी दिवसको विदा दिने प्रसंग पनि आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा प्रकाशित छ।
3: आर्थिक कारोबार दैनिकमा बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, कर र भन्सारमा पूर्ण छूटदेखि पुनर्संरचनासम्मको सुविधा शीर्षकमा खबर छापिएको छ। अर्को खबर इजरायलमा थप नेपाली केयर गिभरको माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी शीर्षकमा छ। गोपाल संगौला लेख्नुहुन्छ, इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी पुनः आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागि हो। वैदेशिक रोजगार विभागका एकजना अधिकारीले केही दिनभित्रै नयाँ आवेदन माग गर्ने पनि बताइसकेका छन्। विभागले कति कोटाका लागि आवेदन माग गर्ने भन्ने बारे भने अझै खुलाइएको छैन। यसअघि नै नेपाल स्थित इजरायली दूतावासले 2100 नयाँ आवेदन खुल्ला गर्ने जनाएको थियो। डेढ़ महिना अघि इजरायली दूतावासले छनौटको क्रम रहेका 1115 नेपालीको लक्की ड्र गर्ने क्रममा 2001 नेपालीका लागि रोजगारीको अवसर खुलाउने योजना रहेको जानकारी दिइएको थियो। भन्सार छोटमा 25,000 टन चिनी आयातको तयारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ। बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चार पर्वलाई लक्षित गरी सरकारले खाद्य कम्पनी र साल ट्रेडिङलाई भन्सार छोटमा चिनी ल्याउन स्वीकृति दिएको हो। कान्तिपुर दैनिकमा प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा यज्ञ बन्जादे, मेनुका ढुंगाना, मनोज पौडेल, माधव अर्याल, शिवपुरी र प्रताप विष्टले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ, सड़क पुल बगेपछि टाढ़ी ओ पर्यटकीय क्षेत्र लाङटाङ, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। वर्खामा पैदल बाटो समेत बिग्रिएकाले आउजाउमा समस्या भएको छ। व्यवसाय पुनस्थापनाका लागि सरकारको विशेष प्याकेजको बारेमा यज्ञ बन्जारेले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ, बेपत्ता नभेटिएपछि कुशको शव बगा बनाएर दाह संस्कार, क्रियापुत्री बस्न ठाउँको अभाव शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। तीज कार्यक्रमलाई छुट्याएको रकम समेत राहत खातामा राख्न थालिएका बारेमा प्रकृति दहालले लेख्नु भएको खबर छ। ग्यासको मूल्य प्रति सिलिण्डर 106 रूपियाँ बढ़्यो शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढ़ेको भन्दै व्यवसायीले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य बढ़ाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले हिजो सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा वैकल्पिक ढुवानी बापतको थप 105 रूपियाँ 38 पैसा जोडेर 2165 रूपियाँ 38 पैसा भन्दा बढ़ी नहुने गरी बिक्री वितरण गर्न आग्रह गरेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा राहतमा स्थानीय जनप्रतिनिधिको साथ शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाडौँ आवाजात गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भर पर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ।
4: साझा खबरमा अब विदेशका खबर। नाइजेरियामा निस्केको विषाक्त रासायनिक धुवाका कारण एकै दिन करिब 40 जनाको मृत्यु भएको छ। रिजर्भ राज्यको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक घटना भएको उल्लेख गरेका छन्। पीड़ितहरूले उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासमा क्रमशः निस्केको आशंका गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार क्षेत्र विकास साझेदार र यातायात ऊर्जा व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन एसडीजी लक्ष्यको 36% मात्रै अपेक्षित प्रक्रियामा भएको र मध्यस्थकर्ताको रूपमा प्रगति गरिरहेको समेत बताउनु भएको थियो। 15% एसडीजी लक्ष्य गिरावटमा रहेका छन्। विश्वव्यापी कम्पनीले जलवायु परिवर्तन, प्राविधिक अवरोध, स्थानान्तरण आपूर्ति श्रृंखला, स्रोत अवरोध, लगानीकर्ता र उपभोक्ताबाट बढ़दो छानबिनले बढ़ेको पूर्वाधार चुनौतीलाई बढ़ावा दिइरहेको समेत उनीहरूको प्रतिक्रिया थियो। र जुलाईमा अमेरिकी व्यापार घाटा सन् 2025 मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको तथ्य सार्वजनिक भएको छ। ईआई प्रविधिको तीव्र विकास विस्तारका कारण आयात बढ़ेको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष व्हाइट हाउस प्रवेश गरेसँगै प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो। त्यसैता अमेरिकी व्यापारमा ठूलो उतार चढ़ाव देखिएका छन्। विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा 88.6 अर्ब डलर पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा 24.4% वृद्धि हो। कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात पनि बढ़ेको छ।
3: साझा खबरमा अब खेल खबर नेपाल भलिबल लीग एनभीएल आजबाट शुरू हुँदैछ। पहिलो खेलमा सगरमाथा स्मार्स र मधेस वारियर्स बीचको प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा 28 गतेसम्म चल्नेछ। आजै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। एसएससी प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। वाङ्गीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हिजो भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटाएको हो। र एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने अवार्डमा वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट

0: साझा खबर सुन्दै गर्नु होला। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विपत्ताको खोजीमा पुगेका आफन्तको स्थानीय प्रशासनले गर्नुपर्ने सहयोगको प्रसंग। भोटेकुसी बारीमा बेपत्ता भएका आफन्तको खोजीमा नुवाकोट पुग्ने आफन्तको संख्या बढ़दो छ। जिल्लामा ठूलो संख्यामा आफन्त पुग्दा अहिले सो क्षेत्रमा खान बस्नुको समस्या हुन थालेको छ। यस्तो अवस्थामा आफन्तको व्यवस्थापनमा स्थानीय प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, हामीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुनाथ रेग्मीसँग कुराकानी गरेका छौं।
2: व्यवस्था गरेका छौँ। त्यहाँ वडा अध्यक्षलाई र हाम्रो प्रहरी र सम्भवत जिल्ला प्रशासन कार्यालयको पनि कर्मचारीको उपस्थितिमा हामीले अभिलेख राखेर त्यो दिने गरी र वडा अध्यक्षलाई बढी सक्रिय बनाउने गरी ती बाटो मार्फत पनि राहतहरू जान सक्ने एउटा अवस्था पनि बन्दै गएको हुनाले मलाई लाग्छ आगामी दिनमा र राहत पनि हामीसँग पर्याप्त मात्रामा आइरहेको कारणले गर्दा आगामी दिनमा त्यस्तो चुनौती नहोला भन्ने मैले अपेक्षा गरेको छु।
3: जस्तो अब यहाँ आइपुग्दाखेरि नुवाकोटमा अहिले धेरै जस्ता अधिकांश होटलहरूमा खाने पानीको अभाव भएको, पानीको अभाव भएको लगायतका धेरै कुराहरू आइरहेछ होइन। खासमा जिल्लामा अहिले खानेपानीका मुहानहरू या त पाइपहरूमा समस्या आएको या जिल्लामा चाहिँ खानेपानीको समस्या भएको केही जानकारी छ?
2: यस्तो सामान्यतया एक दुई ठाउँमा पाइप फुटेको भन्ने त्यस्तो किसिमको सम्बन्धित खानेपानीको संस्थाहरूले भन्नुभएको थियो र त्यसलाई मलाई लाग्छ तत्काल त्यो मर्म टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्न जति सक्दो छिटो चाहिँ यो मर्मत लगायतको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई पानी पनि त्यो राहत ल्याउनेहरूले त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले पनि खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्री भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला। तुरन्त
3: अहिले धेरै जस्तो यो रसुवा बाढीमा हराउनुभएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ?
2: अब त्यो एउटा ठूलै संख्यामा भोल्युम हुन सक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौँ र
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: भोटेकुसी बारीमा ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक। बाढ़ी प्रभावितको खोज तथा उद्धारमा राज्य शक्ति परिचालन थप प्रभावकारी बनाउन सांसदहरूको माग।
0: प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म, तीजका लागि उठाइएको रकम पनि सरकारलाई दिने।
3: संकटको सारथी बन्दै त्रिभुवन राजपथ तर सधैं उपेक्षित इजरायलमा थप नेपाली केयर गिभर माग, भन्सार छूटमा 25,000 टन चिनी आयातको तयारी।
0: नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु। दिगो विकासका लागि लगानी गर्न विश्व समुदायसँग राष्ट्रसंघको आग्रह। अमेरिकी व्यापार घाटा उच्च।
3: र नेपाल भलिबल लीग NVL आजबाट शुरू हुँदै ACC प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत। NSJF स्पोर्ट अवार्डमा

चार विदाको मनोनयन सार्वजनिक साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कुत्रोकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ रसुवा भोटेको

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
3: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
2: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29,
4: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
0: रेडियो बिहानी 97.6 MHz।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिमल सिन्हा।
1: सम्पर्क मोबाइल 9741031429।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पार।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: रेडियो बिहानी 97.6 MHz
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-32-74-73, 9861-75-49-88, 9861-75-49-88।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
5: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण टिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97140-01-30-429।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ट्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 9850509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
9: लस्तो है मेबे फेबेमा रङमा जे आरसीसी दिम गोरा चहरादिङ प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्बे सुर सिङ्जेपल मुबा होले सिङ्बे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी डिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851 87882 फोन सिङ्जिम सेगो है रोमा।

0: रेडियो बिहानी 97.6 MHz।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
0: रेडियो बिहानी 97.6।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाज सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको नियमित वचनको अध्ययनको खण्डमा म तपाईँलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु। आउनुहोस् हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै यसबाट परमेश्वरले आज हामीलाई के शिक्षा दिँदै हुनुहुन्छ त्यो कुरालाई मनन गर्दै अगाडि बढ्नेछौ। आज म यहाँहरूको बीचमा सुसमाचारको पुस्तक मत्तीको 14 अध्यायबाट केही कुरा पाठ गर्न गइरहेको छु। मत्तीको पुस्तक 14 अध्यायको 13 म पाठ गर्दै अगाडि बढ्नेछु। यहाँ शीर्षकमा लेखिएको छ, येशूले 5,000 खुवाउनु भएको। हामीलाई थाहा छ येशू प्रभुले विभिन्न आश्चर्यपूर्ण कर्महरू गर्नुभयो। उहाँले धेरै मानिसहरूको बीचमा, चेलाहरूको बीचमा मानिसहरूका आवश्यकताहरूलाई, मानिसहरूका पीड़ाहरूलाई चाहिँ दूर गर्नका लागि, त्यसलाई छुटकारा दिनका लागि उहाँले विभिन्न खाले आश्चर्य कर्महरू गर्नुभयो। त्यो मध्ये एउटा महत्वपूर्ण आश्चर्य कर्म हामीले हेर्न सक्दछौ कि येशूले 5,000 खुवाउनु भएको। सुसमाचारको पुस्तकको सबै खण्डमा, सबै चारवटा सुसमाचारका पुस्तकहरूमा येशूले 5,000 खुवाउनु भएको कुराको वर्णन गरिएको छ। त्यसकारण पनि आज हामीले पाठ गर्दै गरेको यो खण्ड निकै महत्वपूर्ण छ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ र अन्तिमसम्म तपाईँले मलाई सुनेर साथ दिनुहुनेछ। हुन्छ, म सरस्वती पाठ गरिदिनेछु, त्यसपछि यहाँ लेखिएका कुराहरूलाई हामी विस्तारै विस्तृत रूपमा हेर्दै जानेछौं। जब येशूले यो सुन्नुभयो, उहाँ डुंगामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले शहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीड़लाई देखि उहाँले तिनीहरूलाई चिठ्याउनुभयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए, यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भीड़लाई विदा दिनुहोस् र यिनीहरू गाउँ गाउँ गएर आफ्नो लागि खानेकुरा किनुन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खान देऊ। तिनीहरूले उहाँलाई भने, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छ। तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याओ। उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डाला भरि पठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूषहरू थिए। आमेन। वचन अध्ययनबाट र सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। यहाँ येशू प्रभुले उहाँलाई पछ्याउनेहरूको आवश्यकतालाई ख्यालमा राखेर, उनीहरूप्रति दया देखाएर, उनीहरूको के कुराको खाँचो छ उनीहरूलाई त्यो कुरालाई चाहिँ पूरा गरिदिने एउटा आश्चर्य काम गरेको हामीले पाउँदछौ। प्रियहरू, यो घटना हुनुभन्दा केही समय अगाडिको हामीले घटना हेर्ने हो भने, येशू ख्रिस्टले अति नै प्रेम गर्ने बप्तिस्मा दिने यहुन्नाको मृत्यु भएको खबर उनले थाहा पाउँदछन्। जब यो कुरा येशूले थाहा पाउँदछन् र येशू त्यस ठाउँबाट, आफू बसिरहेर मानिसहरूलाई शिक्षा दिइरहनु भएको ठाउँबाट उहाँ अलि पर जानुहुन्छ, किनभने येशू अलिकति दुखी हुनुभएको हामीले यहाँनिर पाउँदछौ। उहाँ त्यो भीड़बाट उहाँ टाढा जानुहुन्छ। त्यसरी येशू त्यो भीड़लाई छोडेर जाँदै गर्दा पनि भीड़ले उहाँलाई छोड्दैन, भीड़ले उहाँलाई पछ्याइरहन्छ। यहाँ उल्लेख गरिएको मानिसको संख्या हामीले हेर्ने हो भने, पुरूषहरू मात्रै 5,000 थिए भनेपछि त्यहाँ बाँकी अन्य महिलाहरू, बालबालिकाहरू, थुप्रो संख्यामा अन्य मानिसहरूको पनि सहभागिता थियो र उनीहरूले येशूलाई पछ्याइरहेका थिए। उनीहरूले येशूलाई किन पछ्याएका थिए? वास्तवमा हेर्ने हो भने स्वर्गको राज्यका बारेमा यीशुले मानिसहरूलाई बताउँदै हुनुहुन्थ्यो, स्वर्गको राज्यका बारेमा मानिसहरूलाई प्रचार गर्दै हुनुहुन्थ्यो। कति मानिसहरू यीशुबाट निको हुनको लागि, चंगाई पाउनको लागि भनेर मानिसहरूले यीशुलाई पछ्याएको हामीले भेट्दछौं। जब यीशुले ती मानिसहरूले उहाँलाई टाढासम्म पछ्याउँदै आइरहेको देख्नुहुन्छ, तब उहाँ ती मानिसहरूप्रति दया देखाउनुहुन्छ, ती मानिसहरूप्रति उहाँले टिठ्याउनुहुन्छ र उहाँले उनीहरूका बिरामीहरूलाई निको पार्नुहुन्छ। हामी यस खण्डबाट हामी विस्तृत रूपमा हेर्दै जाने हो भने विभिन्न शिक्षाहरू हामीले सिक्न सक्दछौ। बाइबलबाट, यो खण्डबाट हामीले धेरै कुराहरू परमेश्वरले हामीलाई दिनुभएको सन्देशहरू के हुन सक्छन् हामी हेर्दै जानेछौ। धेरै कुराहरू हामीले सिक्न सक्दछौ। यीशुले 5,000 खुवाउनु भएको यो बाइबलको सत्य घटनाबाट हामीले केही कुरा जानकारी लिन सक्दछौ कि यीशु प्रभुले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ, यीशु प्रभुले मानिसहरूप्रति दया देखाउनुहुन्छ, अनि उहाँले हामीले दिएका कुराहरूलाई उहाँले कसरी एउटा आशिषमा परिणत गर्नुहुन्छ भन्ने कुराको शिक्षा पनि हामीले प्राप्त गर्न सक्दछौ। हामी यसको पद अनुसार हामी हेर्दै जाने हो भने 13-14 पदमा हामीले हेर्ने हो भने त्यहाँ बप्तिस्मा दिने यहुन्नाको मृत्यु पश्चात यीशु दुखी हुनुहुन्छ र उहाँ त्यहाँबाट जानुहुन्छ। तर पनि मानिसहरू जब उहाँ कहाँ आउँदछन्, पछ्याउँदै आउँदछन्, मानिसहरूलाई उहाँले आफूबाट टाढा जानका लागि उहाँले भन्नुहुँदैन, तर मानिसहरूप्रति उहाँले दया देखाउनुहुन्छ अनि मानिसहरूको आवश्यकता के छ, उनीहरूको पीड़ा के छ, उहाँले मानिसहरूको बिरामीहरू निको पार्नुहुन्छ। ती कुरालाई हामीले हेर्न सक्दछौ। यीशु प्रभुले जब त्यो भीड़लाई देख्नुहुन्छ, साँझ परिसकेको थियो, चेलाहरू निकै आत्तिन्छन् प्रियहरू, अनि उनीहरूले भन्दछन् यी निर्जन ठाउँमा उनीहरूको लागि खानेकुराहरू हामीले व्यवस्था गर्न सक्दैनौ, तर यी मानिसहरूलाई खानेकुरा प्रबन्ध गर्नका लागि यिनीहरूलाई गाउँतिर शहरतिर जान दिनुहोस् भनेर उनीहरूले भिन्ती गर्दछन्। तर यीशुले के भन्नुहुन्छ भने उनीहरूलाई यही रहन दियो। यीशु प्रभुलाई थाहा छ, उनीहरूको आत्मिक बिरामी यीशुलाई थाहा छ, त्यसै गरी ती मानिसहरूको शारीरिक आवश्यकताहरू पनि यीशुलाई थाहा छ। यीशु प्रभु, तपाईँ र मेरो आत्मिक आवश्यकता मात्र होइन, तर तपाईँ र मेरो भौतिक आवश्यकताको पनि वास्ता गर्नुहुन्छ। त्यसकारण यहाँ भीड़को आवश्यकता के छ, यीशुले वास्ता गरेर भन्नुभएको छ यिनीहरूलाई यही रहन दियो, किनभने परमेश्वर जुटाउने परमेश्वर हुनुहुन्छ। भजन संग्रह 145:8-9 यसरी लेखिएको छ, परम प्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। परम प्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। परमेश्वर कति दयालु हुनुहुन्छ भन्ने कुरा यहाँ यो घटनाबाट पनि हामीले थाहा पाउँदछौ। त्यसपछि के हुन्छ हामी हेर्दै जानेछौ। चेलाहरूले भन्दछन्, हामीसँग त केवल थोरै मात्रै स्रोत साधन छन् प्रभु, त्यत्रो मानिसहरूलाई खुवाउनको लागि हामीसँग पर्याप्त खानेकुरा छैन भनेर चेलाहरू चिन्तित हुन्छन्। चेलाहरूले भन्दछन्, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छन्, मानिसहरूको संख्या धेरै छ, त्यहाँ पुरुषको संख्या मात्रै 5,000 छ, तर अन्य मानिसहरू त्यहाँ महिला बालबालिका धेरै छन् भनेर बताइएको छ, तर उनीहरूसँग 5 रोटी र 2 माछा बाहेक अरू छैन। अनि यीशुले भन्नुहुन्छ, ती मका ल्याओ। हामीले यहाँबाट के हेर्न सक्दछौ भने प्रियहरू, हामीसँग जे छ त्यो कुराहरू एकदमै हाम्रो दृष्टिबाट हेर्नुपर्दाखेरि एकदमै कम हुन सक्छ, अनि हाम्रो मानवीय दृष्टिले हामीले हेर्नु पर्दाखेरि ती हामीसँग भएका ती सानो कुराहरू, थोरै कुराहरूलाई चाहिँ हामीले एकदमै संकुचित देख्छौ, सानो देख्छौ, थोरै छ पुग्दैन होला भनेर त्यसलाई हाम्रो मानवीय दृष्टिकोणबाट हेर्ने गर्दछौ। जस्तै चेलाहरूले भनेका छन् कि हामीसँग त जम्मा 5 रोटी मात्रै छ र 2 माछा मात्रै छ, हामीले कसरी यति धेरै मानिसहरूलाई खुवाउने, त्यो एउटा अप्ठ्यारो परिस्थितिमा कहिलेकाहीँ हामी निकै आकुल व्याकुल हुन्छौ। हामीसँग भएको स्रोत साधनहरू, हामीसँग जे छ त्यो कुरामा हामी चाहिँ कहिलेकाहीँ निकै अटासिन्छौ प्रियहरू। हामी अक्सर हामीसँग के छैन अथवा हामीसँग पर्याप्त छैन भन्ने कुरामा हामी चिन्तित हुन्छौ, तर हामीसँग जे छ त्यो कुरा परमेश्वरलाई हामी यदि दिन चाहन्छौ भने त्यसबाट परमेश्वरले धेरै आश्चर्यपूर्ण कामहरू गर्नुहुन्छ प्रियहरू। जस्तो यहाँ लेखिएको छ, यहाँ जब ती चेलाहरूले आफूसँग भएको रोटी र माछा, 5 रोटी र 2 माछा यीशुको हातमा सुम्पिन्छन्, त्यसपछि परमेश्वरले त्यसलाई आश्चर्य ढंगले, मानिसहरूलाई पर्याप्त मात्रामा पुग्ने ढंगले मानिसहरूले खाएर पनि प्रशस्त खाएर उब्रिएका 12 डालासम्म उनीहरूले उबारेका छन्। त्यति धेरै परमेश्वरले आश्चर्य ढंगले त्यसको प्रयोग गर्नुहुन्छ। त्यसकारण कहिले काहीँ तपाईँ र म लाग्न सक्छ, हामी त सानो मानिस, हामीसँग त के नै छ र आफूसँग भएका कुराहरूमा हामी कहिले काहीँ सन्तुष्ट हुँदैनौ। अनि कहिले काहीँ परमेश्वरको लागि केही कुराहरू गर्न खोज्दाखेरि हामीसँग त छँदै छैन भनेर आफूसँग हुँदा हुँदै पनि केही कुरा हुँदा पनि परमेश्वरको लागि खर्च गर्ने कुराहरूमा हामी पछाडि हट्दछौ। यति मात्र होइन, हामी कहिले काहीँ तपाईँ र म निराश हुन्छौ, मसँग के नै छ र फलासनो मानिससँग त यस्तो छ, फलासनो छिमेकीसँग त यस्तो छ, फलानासँग यस्तो छ। तर कहिले काहीँ तपाईँसँग सानो कुरा किन नहोस् प्रियहरू, तपाईँसँग थोरै मात्रामा तपाईँको साथमा केही कुरा किन नहोस्, तर त्यसमा तपाईँ खुसी रहन सक्नुपर्छ। अनि आफूसँग भएको कुरा जब तपाईँले परमेश्वरको हातमा दिनुहुन्छ, उहाँले त्यसलाई थपेर झन बढी वृद्धि गरेर तपाईँलाई दिनुहुन्छ। यो कुरा हामी जान, यो कुरामा तपाईँ र म सचेत रहनुपर्छ। दोस्रो कुरन्थी 12:9 पदमा यसरी लेखिएको छ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। आमेन। तपाईँ र म कमजोर ठानिरहेका हुन सक्छौ धेरै समय, तपाईँ र म एकदमै सानो तुच्छ ठानिरहेका हुन सक्छौ आफूले आफूलाई, तर तपाईँको दुर्बलतालाई परमेश्वरको हातमा तपाईँले सुम्पिनु भयो भने परमेश्वरले तपाईँ र मलाई त्यो स्वर्गीय शक्ति दिनुहुनेछ। हाम्रो दुर्बलतामा उहाँले शक्ति दिनुहुनेछ। अनि ख्रीष्टको शक्ति आफूमा बास गरिसकेपछि जसरी पावलले भन्दछन् कि दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु, त्यो ढंगले तपाईँ र म गर्व गर्न सक्नेछौ प्रियहरू। यहाँ हामीले अर्को एउटा महत्वपूर्ण बुदा पाउन सक्दछौ कि येशूले भन्नुभएको छ कि ती म कहाँ ल्याओ। उहाँले आफ्ना छेराहरूलाई 5 रोटी र 2 माछालाई आफू कहाँ ल्याउन भन्नुभएको छ, अर्थात तिमीहरूसँग जे छ त्यो म कहाँ ल्याओ। उहाँले ती मानिसहरूलाई विभिन्न तौरका खानेकुराहरू, विभिन्न प्रशस्त केश बनाउने कुराहरू, अन्य कुराहरू चाहिँ ल्याओ भनेर भन्नुभएको छैन, तर येशूले आफ्ना छेराहरूलाई भन्नुभएको छ कि ती म कहाँ ल्याओ, उनीहरूसँग जे छ त्यो कुरा ल्याओ भनेर येशूले भन्नुभएको छ। परमेश्वरले तपाईसँग के छैन त्यो कुरा माग्नु हुँदैन प्रियहरू, तर तपाईसँग के छ त्यो कुरा चाहिँ माग्नुहुन्छ। आज हामीले परमेश्वरलाई के दिन तयार छौ? होला धेरै समय म परमेश्वरको लागि काम गर्छु, परमेश्वरको लागि, उहाँको महिमाका लागि काम गर्छु, मण्डलीका लागि म काम गर्छु, तर एक दिन मसँग धन सम्पत्ति भयो भने, मसँग एक दिन धेरै रुपियाँ पैसा भयो भने म सेवकाय गर्छु, एक दिन मसँग धेरै कुराहरू प्रशस्त मात्रामा भयो भने म परमेश्वरको लागि केही दिन्छु भनेर तपाईँले सोचिरहनु भएको हुन सक्छ। तर प्रियहरू यो कुरा ख्याल गर्नुहोस्, येशूले तपाईँको पर्याप्तता माग्नु भएको छैन। तपाईँसँग प्रशस्त भएपछि मात्र उहाँले माग्नु हुँदैन, तर तपाईँसँग अहिले जे छ त्यही कुरा उहाँले माग्नु हुँदैछ। यसबाट हामीले के शिक्षा प्राप्त गर्न सक्छौ भने प्रियहरू, अनि धेरै समय प्रियहरू तपाईँ र हामी निराश हुन्छौ, कहिलेकाहीँ हामी विश्वासबाट अलिकति पछाडि हट्दछौ, धेरै समय हामी मण्डली जानको लागि पनि निकै गाह्रो मानिरहेका हुन सक्छौ, म त तुच्छ छु, म त पापी छु, कहिलेकाहीँ आफूले आफूलाई तपाईँले कमजोर ठानिरहनु भएको हुन सक्छ। परमेश्वरको सामु तपाईँसँग भएको सानो विश्वासलाई तपाईँले अगाडि बढाउनु भयो भने, तपाईँको विश्वास थोरै किन नहोस् तर त्यसलाई तपाईँले परमेश्वरको महिमाको लागि, परमेश्वरलाई तपाईँले चढाउनु भयो भने परमेश्वरले त्यसमा आशिष थपेर दिनुहुनेछ। जसरी यहाँ चेलाहरूले 5 रोटी र 2 माछा परमेश्वरलाई चढाएका छन्, परमेश्वरले माग्नु भएको छ, अनि त्यसलाई परमेश्वरले दोब्बर तेब्बर धेरै आशिष दिनुभएको छ। हितोपदेश 3:9 यसरी लेखेको छ, आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर। हामीसँग भएको धन सम्पत्तिले पनि हामी परमेश्वरको महिमा गर्न सक्छौ, हामीसँग भएको जे छ त्यो लागि परमेश्वरलाई तपाईँले चढाउनु भयो भने परमेश्वरले त्यसमा आशिष थपेर दिनुहुनेछ। जसरी यहाँ चेलाहरूले 5 रोटी र 2 माछा परमेश्वरलाई चढाएका छन्, परमेश्वरले माग्नु भएको छ।

यहाँ रोमी 12 अध्यायको एक पदमा बताइएको छ। यसकारण भाई हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। त्यसकारण प्रियहरू, आज तपाईँ र मैले आफूसँग जे छ, आफ्नो जीवन जस्तो छ, हामी धेरै समय म त धर्मी छैन भन्ने लाग्न सक्छ, धेरै समय म परमेश्वरको लागि त के नै छु र एकदमै आफूले आफूले तपाईँले एउटा संकुचित ढंगले आफूले आफूलाई सानो ठानिरहनु भएको हुन सक्छ। तर तपाईँ जस्तो हुनुहुन्छ, तपाईँ जुन अवस्थामा हुनुहुन्छ, त्यही अवस्थाबाट तपाईँले परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नुभयो भने उहाँले तपाईँको जीवनलाई उठाउनुहुन्छ, उहाँले तपाईँलाई अंगाल्नुहुन्छ, उहाँले तपाईँलाई झन बढी शक्ति दिनुहुन्छ। यति मात्र हो, आज तपाईँसँग के छ, के तपाईँ त्यो येशूलाई दिन चाहनुहुन्छ? हामी यो वचनको खण्डलाई अझ अगाडि हेर्दै जानेछौं। 19 पदलाई हामीले हेर्ने हो भने यहाँ येशूले भन्नुभएको छ, उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। यहाँ परमेश्वरले 4 काम गर्नुभएको छ। पहिलो काम, चेलाहरूसँग भएको त्यो रोटी र माछा लिनु भएको छ। त्यसपछि उहाँले स्वर्गतिर आफ्ना हातहरू उचाल्दै परमेश्वरलाई धन्यवाद दिनुभएको छ र त्यो रोटी र त्यो माछामा उहाँले आशिष माग्नु भएको छ। त्यसपछि उहाँले त्यो रोटीलाई र माछालाई भाँच्नु भएको छ। त्यसपछि अन्तिममा उहाँले त्यसलाई आफ्ना चेलाहरूलाई दिनुभएको छ र चेलाहरूको माध्यमबाट सबैलाई उहाँले त्यहाँ उपस्थित 5,000 भन्दा बढी मानिसहरूलाई उहाँले खुवाउनु भएको छ। यहाँ येशूले 4 काम गर्नुभएको छ, हामी यसलाई ध्यान दिएर हेर्नेछौ। यहाँ जसरी 4 तरिकाले परमेश्वरले यहाँ आश्चर्य कर्म गर्नुभएको छ, पहिले उहाँले लिनुहुन्छ, त्यसपछि परमेश्वरलाई धन्यवाद दिनुहुन्छ, त्यसमा आशिष माग्नुहुन्छ, त्यसपछि त्यसलाई भाँच्नुहुन्छ, त्यसलाई तोड्नुहुन्छ र त्यसपछि दिनुहुन्छ। हाम्रो हृदय कहिलेकाहीँ परमेश्वरलाई हामीले दिन्छौ अनि जब हामी परमेश्वरको नजिक आउँछौ हामी परमेश्वरलाई धन्यवाद दिन्छौ अनि कहिलेकाहीँ हामी भित्र भएका ती हरेक किसिमका पीड़ाहरू, दुःखहरू, कष्टहरू, हामीमा भएका ती थकित हृदयहरू परमेश्वरमा हामी बिसाउँछौ अनि तपाईँ र मेरो हृदय पक्कै पनि चूर्ण हुन्छ। तपाईँ र मेरो हृदयमा भएका ती पीड़ाहरू सबै निकालेर बाहिर आउँछन्। परमेश्वरले पक्कै पनि काम गर्नुहुन्छ अनि उहाँको प्रेमलाई हामीले देखेर, उहाँको त्यो आश्चर्यपूर्ण कर्म, उहाँको त्यो अनन्त प्रेमलाई हामीले बुझेर हामीले गरेका पापहरू हामीले मानिलिन्छौ, हामी पश्चाताप गर्दछौ अनि परमेश्वरले त्यो टुटेको हृदयमा उहाँले मलम लगाउनुहुन्छ। भजन संग्रह 34 अध्यायको 18 पदमा यहाँ यसरी लेखिएको छ, सुन हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यहुन्ना 12:24 पदमा पनि यसरी लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। कहिलेकाहीँ हामी परमेश्वर कहाँ जाँदाखेरि तपाईँ र मेरो हृदय टुट्न आवश्यक छ। तपाईँ म भित्र भएका ती पापहरू, अधर्महरूलाई मनन गरेर पश्चाताप गर्न जरुरी छ। कहिलेकाहीँ हाम्रो हृदय कठोर हुन्छ, त्यो कठोर हृदय, त्यो ढुङ्गाको हृदय मासुमा परिणत भएको हुन आवश्यक छ। जसरी उहाँले रोटी र माछालाई भाँच्नुभयो, चेलाहरूलाई दिनुभयो अनि त्यसबाट धेरै प्रशस्त आशिषहरू चेलाहरूले पाए, त्यहाँ उपस्थित हुने सबैले पाए, तृप्त भए, त्यसरी नै तपाईँ र मेरो कठोर हृदयलाई पनि परमेश्वरले तोड्नुहुन्छ र त्यसलाई कोमल हृदयको बनाउनुहुन्छ। अर्को सन्दर्भलाई हामी हेर्नेछौ, यहाँ 20 अध्यायमा हामीले हेर्न सक्दछौ कि ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डाला भरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूष थिए। यो कुरालाई हामीले हेर्ने हो भने येशु प्रभु कहाँ जब उनीहरू आए, येशु प्रभुले जब ती मानिसहरूलाई खुवाए, ती सबैजना तृप्त भए भनेर बाइबलमा बताइएको छ। दे अल एट एन्ड वेयर सेटिस्फाइड भनेर बताइएको छ। सबैजना खुसी भए, सबैजना तृप्त भए। येशु प्रभु कहाँ आउने मानिस तृप्त भएर जान्छ प्रभु। त्यहाँ मानिसहरू तृप्त भए, त्यहाँ 12 डाला अझै बढी उब्रियो भनेर बताइएको छ। भनेपछि प्रभु येशुले कति प्रशस्त मात्रामा आशिष दिनुहुँदो रहेछ भन्ने कुरा हामीले यहाँ हेर्न सक्दछौ। येशु प्रभु अभाव र खाँचोको परमेश्वर हुनुहुन्न, तर उहाँ अनन्त आशिष दिने परमेश्वर हुनुहुन्छ। यो कुरालाई हामीले ख्याल गर्नुपर्छ प्रियहरू। उहाँले कहिले पनि तपाईँ र मलाई अभाव र खाँचोमा

राख्नु हुँदैन। उहाँले हाम्रो आत्मिक भोक सँगसँगै तपाई र मेरो शारीरिक भोकलाई पनि उहाँले शारीरिक आवश्यकताको पनि उहाँले वास्ता गर्नुहुन्छ। यति मात्रै हो तपाईसँग के छ त्यो तपाईले परमेश्वरलाई दिनुहोस्। यति मात्रै हो तपाईले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेर र उहाँमा भरोसा राखेर अगाडि बढ्न सक्नु पर्दछ। भजन संग्रह 23:1 लेखिएको छ, परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। परमेश्वरले तपाई र मेरो वास्ता गर्नुहुन्छ। जब तपाई र म यो कुरा विश्वास गर्दछौ, जब तपाई म परमेश्वरमाथि भरोसा राख्न सिक्दछौ, तब तपाई र मलाई केही कुराको अभाव हुँदैन भन्ने कुरा हामीले महसुस गर्दछौ। प्रियहरू, फिलिपी 4:19 मा यसरी लेखिएको छ, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852940934।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
7: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
9: सम्पर्क मोबाइल 9741001349।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852409034।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9808878778।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
6: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स, दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
10: सम्पर्क मोबाइल 9741031429।
11: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
12: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
11: होइन, के भन्छ, कसरी नि?
12: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
11: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9808878778।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: युवाशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जय मसीह तथा ख्रिष्ट अभिवादन। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको नियमित वचनको अध्ययनको खण्डमा म तपाईँलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु। आउनुहोस्, हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै यसबाट परमेश्वरले आज हामीलाई के शिक्षा दिँदै हुनुहुन्छ त्यो कुरालाई मनन गर्दै अगाडि बढ्नेछौ। आज म यहाँहरूको बीचमा सुसमाचारको पुस्तक मत्तीको 14 अध्यायबाट केही कुरा पाठ गर्न गइरहेको छु। मत्तीको पुस्तक 14 अध्यायको 13 म पाठ गर्दै अगाडि बढ्नेछु। यहाँ शीर्षकमा लेखिएको छ, येशूले 5,000 खुवाउनु भएको। हामीलाई थाहा छ, येशू प्रभुले विभिन्न आश्चर्यपूर्ण कर्महरू गर्नुभयो। उहाँले धेरै मानिसहरूको बीचमा, चेलाहरूको बीचमा मानिसहरूका आवश्यकताहरूलाई, मानिसहरूका पीड़ाहरूलाई चाहिँ दूर गर्नको लागि, त्यसलाई छुटकारा दिनका लागि उहाँले विभिन्न खाले आश्चर्य कर्महरू गर्नुभयो। त्यो मध्ये एउटा महत्वपूर्ण आश्चर्य कर्म हामीले हेर्न सक्दछौ कि येशूले 5,000 खुवाउनु भएको। सुसमाचारको पुस्तकको सबै खण्डमा, सबै चारवटा सुसमाचारका पुस्तकहरूमा येशूले 5,000 खुवाउनु भएको कुराको वर्णन गरिएको छ। त्यसकारण पनि आज हामीले पाठ गर्दै गरेको यो खण्ड निकै महत्वपूर्ण छ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ र अन्तिमसम्म तपाईँले मलाई सुनेर साथ दिनुहुनेछ। हुन्छ, म अब सरसर्ती पाठ गरिदिनेछु। त्यसपछि यहाँ लेखिएका कुराहरूलाई हामी विस्तारै विस्तृत रूपमा हेर्दै जानेछौं। जब येशूले यो सुन्नुभयो, उहाँ डुंगामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले शहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीड़लाई देखि उहाँले तिनीहरूलाई चिठ्याउनुभयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए, यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भीड़लाई विदा दिनुहोस् र यिनीहरू गाउँ गाउँ गएर आफ्नो लागि खानेकुरा किनुन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खान देऊ। तिनीहरूले उहाँलाई भने, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छ। तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याओ। उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डाला भरि पठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूषहरू थिए। आमेन। वचन अध्ययनबाट र सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। यहाँ येशू प्रभुले उहाँलाई पछ्याउनेहरूको आवश्यकतालाई ख्यालमा राखेर, उनीहरूप्रति दया देखाएर, उनीहरूको के कुराको खाँचो छ उनीहरूलाई त्यो कुरालाई चाहिँ पूरा गरिदिने एउटा आश्चर्य काम गरेको हामीले पाउँदछौ। प्रियहरू, यो घटना हुनुभन्दा केही समय अगाडिको हामीले घटना हेर्ने हो भने, येशू ख्रिस्टले अति नै प्रेम गर्ने बप्तिस्मा दिने यहुन्नाको मृत्यु भएको खबर उनले थाहा पाउँदछन्। जब यो कुरा येशूले थाहा पाउँदछन् र येशू त्यस ठाउँबाट, आफू बसिरहेर मानिसहरूलाई शिक्षा दिइरहनु भएको ठाउँबाट उहाँ अलि पर जानुहुन्छ, किनभने येशू अलिकति दुखी हुनुभएको हामीले यहाँनिर पाउँदछौ। उहाँ त्यो भीड़बाट उहाँ टाढा जानुहुन्छ। त्यसरी येशू त्यो भीड़लाई छोडेर जाँदै गर्दा पनि भीड़ले उहाँलाई छोड्दैन, भीड़ले उहाँलाई पछ्याइरहन्छ। यहाँ उल्लेख गरिएको मानिसको संख्या हामीले हेर्ने हो भने, पुरूषहरू मात्रै 5,000 थिए भनेपछि त्यहाँ बाँकी अन्य महिलाहरू, बालबालिकाहरू, थुप्रो संख्यामा अन्य मानिसहरूको पनि सहभागिता थियो र उनीहरूले येशूलाई पछ्याइरहेका थिए। उनीहरूले येशूलाई किन पछ्याएका थिए? वास्तवमा हेर्ने हो भने स्वर्गको राज्यका बारेमा यीशुले मानिसहरूलाई बताउँदै हुनुहुन्थ्यो, स्वर्गको राज्यका बारेमा मानिसहरूलाई प्रचार गर्दै हुनुहुन्थ्यो। कति मानिसहरू यीशुबाट निको हुनको लागि, चंगाई पाउनको लागि भनेर मानिसहरूले यीशुलाई पछ्याएको हामीले भेट्दछौ। जब यीशुले ती मानिसहरूले उहाँलाई टाढासम्म पछ्याउँदै आइरहेको देख्नुहुन्छ, तब उहाँ ती मानिसहरूप्रति दया देखाउनुहुन्छ, ती मानिसहरूप्रति उहाँले टिठ्याउनुहुन्छ र उहाँले उनीहरूका बिरामीहरूलाई निको पार्नुहुन्छ। हामी यस खण्डबाट हामी विस्तृत रूपमा हेर्दै जाने हो भने विभिन्न शिक्षाहरू हामीले सिक्न सक्दछौं। बाइबलबाट, यो खण्डबाट हामीले धेरै कुराहरू परमेश्वरले हामीलाई दिनुभएको सन्देशहरू के हुन सक्छन् हामी हेर्दै जानेछौं, धेरै कुराहरू हामीले सिक्न सक्दछौं। यीशुले 5,000 खुवाउनु भएको यो बाइबलको सत्य घटनाबाट हामीले केही कुरा जानकारी लिन सक्दछौं कि यीशु प्रभुले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ, यीशु प्रभुले मानिसहरूप्रति दया देखाउनुहुन्छ, अनि उहाँले हामीले दिएका कुराहरूलाई उहाँले कसरी एउटा आशिषमा परिणत गर्नुहुन्छ भन्ने कुराको शिक्षा पनि हामीले प्राप्त गर्न सक्दछौ। हामी यसको पद अनुसार हामी हेर्दै जाने हो भने 13-14 पदमा हामीले हेर्ने हो भने त्यहाँ बप्तिस्मा दिने यूहन्नाको मृत्यु पश्चात यीशु दुखी हुनुहुन्छ र उहाँ त्यहाँबाट जानुहुन्छ। तर पनि मानिसहरू जब उहाँ कहाँ आउँदछन्, पछ्याउँदै आउँदछन्, मानिसहरूलाई उहाँले आफूबाट टाढा जानका लागि उहाँले भन्नु हुँदैन, तर मानिसहरूप्रति उहाँले दया देखाउनुहुन्छ अनि मानिसहरूको आवश्यकता के छ, उनीहरूको पीड़ा के छ, उहाँले मानिसहरूको बिरामीहरू निको पार्नुहुन्छ। त्यो कुरालाई हामीले हेर्न सक्दछौ। यीशु प्रभुले जब त्यो भीड़लाई देख्नुहुन्छ, साँझ परिसकेको थियो, चेलाहरू निकै आत्तिन्छन् प्रियहरू, अनि उनीहरूले भन्दछन् यी निर्जन ठाउँमा उनीहरूको लागि खानेकुराहरू हामीले व्यवस्था गर्न सक्दैनौ, तर यी मानिसहरूलाई खानेकुरा प्रबन्ध गर्नका लागि यिनीहरूलाई गाउँतिर शहरतिर जान दिनुहोस् भनेर उनीहरूले भिन्ती गर्दछन्। तर यीशुले के भन्नुहुन्छ भने उनीहरूलाई यहीँ रहन दियो। यीशु प्रभुलाई थाहा छ, उनीहरूको आत्मिक बिरामी यीशुलाई थाहा छ, त्यसै गरी ती मानिसहरूको शारीरिक आवश्यकताहरू पनि यीशुलाई थाहा छ। यीशु प्रभु, तपाईँ र मेरो आत्मिक आवश्यकता मात्र होइन, तर तपाईँ र मेरो भौतिक आवश्यकताको पनि वास्ता गर्नुहुन्छ। त्यसकारण यहाँ भीड़को आवश्यकता के छ, यीशुले वास्ता गरेर भन्नुभएको छ यिनीहरूलाई यहीँ रहन देऊ, किनभने परमेश्वर झुटाउने परमेश्वर हुनुहुन्छ। भजन संग्रह 145:8-9 यसरी लेखिएको छ, परम प्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। परम प्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। परमेश्वर कति दयालु हुनुहुन्छ भन्ने कुरा यहाँ यो घटनाबाट पनि हामीले थाहा पाउँदछौ। त्यसपछि के हुन्छ हामी हेर्दै जानेछौ। चेलाहरूले भन्दछन्, हामीसँग त केवल थोरै मात्रै स्रोत साधन छन् प्रभु, त्यत्रो मानिसहरूलाई खुवाउनको लागि हामीसँग पर्याप्त खानेकुरा छैन भनेर चेलाहरू चिन्तित हुन्छन्। चेलाहरूले भन्दछन्, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छन्, मानिसहरूको संख्या धेरै छ, त्यहाँ पुरुषको संख्या मात्रै 5,000 छ, तर अन्य मानिसहरू त्यहाँ महिला बालबालिका धेरै छन् भनेर बताइएको छ, तर उनीहरूसँग 5 रोटी र 2 माछा बाहेक अरू छैन। अनि यीशुले भन्नुहुन्छ, ती मका ल्याओ। हामीले यहाँबाट के हेर्न सक्दछौ भने प्रियहरू, हामीसँग जे छ त्यो कुराहरू एकदमै हाम्रो दृष्टिबाट हेर्नु पर्दाखेरि एकदमै कम हुन सक्छ, अनि हाम्रो मानवीय दृष्टिले हामीले हेर्नु पर्दाखेरि ती हामीसँग भएका ती सानो कुराहरू, थोरै कुराहरूलाई चाहिँ हामीले एकदमै संकुचित देख्छौ, सानो देख्छौ, थोरै छ पुग्दैन होला भनेर त्यसलाई हाम्रो मानवीय दृष्टिकोणबाट हेर्ने गर्दछौ। जस्तै चेलाहरूले भनेका छन् कि हामीसँग त जम्मा 5 रोटी मात्रै छ र 2 माछा मात्रै छ, हामीले कसरी यति धेरै मानिसहरूलाई खुवाउने, त्यो एउटा अप्ठ्यारो परिस्थितिमा कहिलेकाहीँ हामी निकै आकुल व्याकुल हुन्छौ। हामीसँग भएको स्रोत साधनहरू, हामीसँग जे छ त्यो कुरामा हामी चाहिँ कहिलेकाहीँ निकै अतासिन्छौ प्रियहरू। हामी अक्सर हामीसँग के छैन अथवा हामीसँग पर्याप्त छैन भन्ने कुरामा हामी चिन्तित हुन्छौ, तर हामीसँग जे छ त्यो कुरा परमेश्वरलाई हामी यदि दिन चाहन्छौ भने त्यसबाट परमेश्वरले धेरै आश्चर्यपूर्ण कामहरू गर्नुहुन्छ प्रियहरू। जस्तो यहाँ लेखिएको छ, यहाँ जब ती चेलाहरूले आफूसँग भएको रोटी र माछा, 5 रोटी र 2 माछा यीशुको हातमा सुम्पिन्छन्, त्यसपछि परमेश्वरले त्यसलाई आश्चर्य ढंगले, मानिसहरूलाई पर्याप्त मात्रामा पुग्ने ढंगले, मानिसहरूले खाएर पनि प्रशस्त खाएर उब्रिएका 12 डालासम्म उनीहरूले उबारेका छन्। त्यति धेरै परमेश्वरले आश्चर्य ढंगले त्यसको प्रयोग गर्नुहुन्छ। त्यसकारण कहिले काहीँ तपाईँ र म लाग्न सक्छ, हामी त सानो मानिस, हामीसँग त के नै छ र आफूसँग भएका कुराहरूमा हामी कहिले काहीँ सन्तुष्ट हुँदैनौ, अनि कहिले काहीँ परमेश्वरको लागि केही कुराहरू गर्न खोज्दाखेरि हामीसँग त छँदै छैन भनेर आफूसँग हुँदा हुँदै पनि केही कुरा हुँदा पनि परमेश्वरको लागि खर्च गर्ने कुराहरूमा हामी पछाडि हट्दछौं। यति मात्र होइन, हामी कहिले काहीँ तपाईँ र म निराश हुन्छौ, मसँग के नै छ र फलासनो मानिससँग त यस्तो छ, फलासनो छिमेकीसँग त यस्तो छ, फलानासँग यस्तो छ, तर कहिले काहीँ तपाईसँग सानो कुरा किन नहोस् प्रियहरू, तपाईसँग थोरै मात्रामा तपाईँको साथमा केही कुरा किन नहोस्, तर त्यसमा तपाईँ खुशी रहन सक्नुपर्छ। अनि आफूसँग भएको कुरा जब तपाईँले परमेश्वरको हातमा दिनुहुन्छ, उहाँले त्यसलाई थपेर झन बढी वृद्धि गरेर तपाईँलाई दिनुहुन्छ। यो कुरा हामी जान, यो कुरामा तपाईँ र म सचेत रहनुपर्छ। दोस्रो कुरन्थी 12:9 पदमा यसरी लेखिएको छ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। आमेन। तपाईं र म कमजोर ठानिरहेका हुन सक्छौ धेरै समय, तपाईं र म एकदमै सानो तुच्छ ठानिरहेका हुन सक्छौ आफूले आफूलाई, तर तपाईँको दुर्बलतालाई परमेश्वरको हातमा तपाईँले सुम्पिनु भयो भने परमेश्वरले तपाईँ र मलाई त्यो स्वर्गीय शक्ति दिनुहुनेछ। हाम्रो दुर्बलतामा उहाँले शक्ति दिनुहुनेछ, अनि ख्रीष्टको शक्ति आफूमा बास गरिसकेपछि जसरी पावलले भन्दछन् कि दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु, त्यो ढंगले तपाईँ र म गर्व गर्न सक्नेछौ प्रियहरू। यहाँ हामीले अर्को एउटा महत्वपूर्ण बुदा पाउन सक्दछौ कि येशूले भन्नुभएको छ कि ती म कहाँ ल्याओ। उहाँले आफ्ना छेलाहरूलाई 5 रोटी र 2 माछालाई आफू कहाँ ल्याउन भन्नुभएको छ, अर्थात तिमीहरूसँग जे छ त्यो म कहाँ ल्याओ। उहाँले ती मानिसहरूलाई विभिन्न तौरका खानेकुराहरू, विभिन्न प्रशस्त केश बनाउने कुराहरू, अन्य कुराहरू चाहिँ ल्याओ भनेर भन्नुभएको छैन, तर येशूले आफ्ना छेलाहरूलाई भन्नुभएको छ कि ती म कहाँ ल्याओ, उनीहरूसँग जे छ त्यो कुरा ल्याओ भनेर येशूले भन्नुभएको छ। परमेश्वरले तपाईसँग के छैन त्यो कुरा माग्नु हुँदैन प्रियहरू, तर तपाईसँग के छ त्यो कुरा चाहिँ माग्नुहुन्छ। आज हामीले परमेश्वरलाई के दिन तयार छौ? होला धेरै समय म परमेश्वरको लागि काम गर्छु, परमेश्वरको लागि, उहाँको महिमाका लागि काम गर्छु, मण्डलीका लागि म काम गर्छु, तर एक दिन मसँग धन सम्पत्ति भयो भने, मसँग एक दिन धेरै रुपियाँ पैसा भयो भने म सेवकाय गर्छु, एक दिन मसँग धेरै कुराहरू प्रशस्त मात्रामा भयो भने म परमेश्वरको लागि केही दिन्छु भनेर तपाईँले सोचिरहनु भएको हुन सक्छ। तर प्रियहरू यो कुरा ख्याल गर्नुहोस्, येशूले तपाईँको पर्याप्तता माग्नु भएको छैन। तपाईँसँग प्रशस्त भएपछि मात्र उहाँले माग्नु हुँदैन, तर तपाईँसँग अहिले जे छ त्यही कुरा उहाँले माग्नु हुँदैछ। यसबाट हामीले के शिक्षा प्राप्त गर्न सक्छौ भने प्रियहरू, अनि धेरै समय प्रियहरू तपाईँ र हामी निराश हुन्छौ, कहिलेकाहीँ हामी विश्वासबाट अलिकति पछाडि हट्दछौ, धेरै समय हामी मण्डली जानको लागि पनि निकै गाह्रो मानिरहेका हुन सक्छौ, म त तुच्छ छु, म त पापी छु, कहिलेकाहीँ आफूले आफूलाई तपाईँले कमजोर ठानिरहनु भएको हुन सक्छ। परमेश्वरको सामु तपाईँसँग भएको सानो विश्वासलाई तपाईँले अगाडि बढाउनु भयो भने, तपाईँको विश्वास थोरै किन नहोस् तर त्यसलाई तपाईँले परमेश्वरको महिमाको लागि, परमेश्वरलाई तपाईँले चढाउनु भयो भने परमेश्वरले त्यसमा आशिष थपेर दिनुहुनेछ। जसरी यहाँ चेलाहरूले 5 रोटी र 2 माछा परमेश्वरलाई चढाएका छन्, परमेश्वरले माग्नु भएको छ, अनि त्यसलाई परमेश्वरले दोब्बर तेब्बर धेरै आशिष दिनु भएको छ। हितोपदेश 3:9 यसरी लेखिएको छ, आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर। हामीसँग भएको धन सम्पत्तिले पनि हामी परमेश्वरको महिमा गर्न सक्छौ, हामीसँग भएको जे छ त्यो कुरा परमेश्वरको लागि हामीले ल्याएर, परमेश्वरलाई हामीले दिएर परमेश्वरको महिमा, हामीले परमेश्वरको आदर गर्न सक्दछौ प्रियहरू। अनि अर्को प्रसंगमा भन्ने हो भने तपाईसँग जे छ परमेश्वरलाई दिनुहोस् भन्नुको अर्को अर्थ पनि यहाँ रोमी 12:1 बताइएको छ, यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। त्यसकारण प्रियहरू, आज तपाई र मैले आफूसँग जे छ आफ्नो जीवन जस्तो छ हामी धेरै समय म त धर्मी छैन भन्ने लाग्न सक्छ धेरै समय म परमेश्वरको लागि त के नै छु र एकदमै आफूले आफूले तपाईँले एउटा संकुचित ढंगले आफूले आफूलाई सानो ठानिरहनु भएको हुन सक्छ तर तपाईँ जस्तो हुनुहुन्छ तपाईँ जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थाबाट तपाईँले परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नुभयो भने उहाँले तपाईँको जीवनलाई उठाउनुहुन्छ उहाँले तपाईँलाई अंगाल्नुहुन्छ उहाँले तपाईँलाई झन बढी शक्ति दिनुहुन्छ यति मात्र हो आज तपाईँसँग के छ के तपाईँ त्यो येशूलाई दिन चाहनुहुन्छ हामी यो वचनको खण्डलाई अझ अगाडि हेर्दै जानेछौ 19 पदलाई हामीले हेर्ने हो भने यहाँ येशूले भन्नुभएको छ उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए यहाँ परमेश्वरले चारवटा काम गर्नुभएको छ पहिलो काम चेलाहरूसँग भएको त्यो रोटी र माछा लिनु भएको छ त्यसपछि उहाँले स्वर्गतिर आफ्ना हातहरू उचाल्दै परमेश्वरलाई धन्यवाद दिनुभएको छ र त्यो रोटी र त्यो माछामा उहाँले आशिष माग्नु भएको छ त्यसपछि उहाँले त्यो रोटीलाई र माछालाई भाँच्नु भएको छ त्यसपछि अन्तिममा उहाँले त्यसलाई आफ्ना चेलाहरूलाई दिनुभएको छ र चेलाहरूको माध्यमबाट सबैलाई उहाँले त्यहाँ उपस्थित 5,000 भन्दा बढी मानिसहरूलाई उहाँले खुवाउनु भएको छ यहाँ येशूले चारवटा काम गर्नुभएको छ हामी यसलाई ध्यान दिएर हेर्नेछौ यहाँ जसरी चारवटा तरिकाले परमेश्वरले यहाँ आश्चर्य कर्म गर्नुभएको छ पहिले उहाँले लिनुहुन्छ त्यसपछि परमेश्वरलाई धन्यवाद दिनुहुन्छ त्यसमा आशिष माग्नुहुन्छ त्यसपछि त्यसलाई भाँच्नुहुन्छ त्यसलाई तोड्नुहुन्छ र त्यसपछि दिनुहुन्छ हाम्रो हृदय कहिलेकाहीँ परमेश्वरलाई हामीले दिन्छौ अनि जब हामी परमेश्वरको नजिक आउँछौ हामी परमेश्वरलाई धन्यवाद दिन्छौ अनि कहिलेकाहीँ हामी भित्र भएका ती हरेक किसिमका पीड़ाहरू दुःखहरू कष्टहरू हामीमा भएका ती थकित हृदयहरू परमेश्वरमा हामी बिसाउँछौ अनि तपाईँ र मेरो हृदय पक्कै पनि चूर्ण हुन्छ तपाईँ र मेरो हृदयमा भएका ती पीड़ाहरू सबै निकालेर बाहिर आउँछन् परमेश्वरले पक्कै पनि काम गर्नुहुन्छ अनि उहाँको प्रेमलाई हामीले देखेर उहाँको त्यो आश्चर्यपूर्ण कर्म उहाँको त्यो अनन्त प्रेमलाई हामीले बुझेर हामीले गरेका पापहरू हामीले मानिलिन्छौ हामी पश्चाताप गर्दछौ अनि परमेश्वरले त्यो टुटेको हृदयमा उहाँले मलम लगाउनुहुन्छ भजन संग्रह 34 अध्यायको 18 पदमा यहाँ यसरी लेखिएको छ शून्य हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ यहुन्ना 12:24 पदमा पनि यसरी लेखिएको छ साँच्चै म तिमीहरूलाई भन्दछु गहुँको दाना माटोमा परेर मरेन भने एउटै रहन्छ तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ कहिलेकाहीँ हामी परमेश्वर कहाँ जाँदाखेरि तपाईँ र मेरो हृदय टुट्न आवश्यक छ तपाईँ म भित्र भएका ती पापहरू अधर्महरूलाई मनन गरेर पश्चाताप गर्न जरुरी छ कहिलेकाहीँ हाम्रो हृदय कठोर हुन्छ त्यो कठोर हृदय त्यो ढुङ्गाको हृदय मासुमा परिणत भएको हुन आवश्यक छ जसरी उहाँले रोटी र माछालाई भाँच्नुभयो चेलाहरूलाई दिनुभयो अनि त्यसबाट धेरै प्रशस्त आशिषहरू चेलाहरूले पाए त्यहाँ उपस्थित हुने सबैले पाए तृप्त भए त्यसरी नै तपाईँ र मेरो कठोर हृदयलाई पनि परमेश्वरले तोड्नुहुन्छ र त्यसलाई कोमल हृदयको बनाउनुहुन्छ अर्को सन्दर्भलाई हामी हेर्नेछौ यहाँ 20 अध्यायमा हामीले हेर्न सक्दछौ कि ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डाला भरि उठाए स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूष थिए यो कुरालाई हामीले हेर्ने हो भने येशु प्रभु कहाँ जब उनीहरू आए येशु प्रभुले जब ती मानिसहरूलाई खुवाए ती सबैजना तृप्त भए भनेर बाइबलमा बताइएको छ दे अल एट एन्ड वेयर सेटिस्फाइड भनेर बताइएको छ सबैजना खुसी भए सबैजना तृप्त भए येशु प्रभु कहाँ आउने मानिस तृप्त भएर जान्छ प्रभु त्यहाँ मानिसहरू तृप्त भए त्यहाँ 12 डाला अझै बढी उब्रियो भनेर बताइएको छ भनेपछि प्रभु येशूले कति प्रशस्त मात्रामा आशिष दिनुहुँदो रहेछ भन्ने कुरा हामीले यहाँ हेर्न सक्दछौ येशू प्रभु अभाव र खाँचोको परमेश्वर हुनुहुन्न तर उहाँ अनन्त आशिष दिने परमेश्वर हुनुहुन्छ यो कुरालाई हामीले ख्याल गर्नुपर्छ प्रियहरू उहाँले कहिले पनि तपाईँ र मलाई अभाव र खाँचोमा राख्नु हुँदैन उहाँले हाम्रो आत्मिक भोक सँगसँगै तपाईँ र मेरो शारीरिक भोकलाई पनि उहाँले शारीरिक आवश्यकताको पनि उहाँले वास्ता गर्नुहुन्छ यति मात्रै हो तपाईँसँग के छ त्यो तपाईले परमेश्वरलाई दिनुहोस्। यति मात्रै हो तपाईले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेर र उहाँमा भरोसा राखेर अगाडि बढ्न सक्नु पर्दछ। भजन संग्रह 23 को एक पदमा लेखिएको छ, परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। परमेश्वरले तपाई र मेरो वास्ता गर्नुहुन्छ। जब तपाई र म यो कुरा विश्वास गर्दछौ, जब तपाई म परमेश्वरमाथि भरोसा राख्न सिक्दछौ, तब तपाई र मलाई केही कुराको अभाव हुँदैन भन्ने कुरा हामीले महसुस गर्दछौ। प्रियहरू, फिलिपी 4 अध्यायको 19 पदमा यसरी लेखिएको छ, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। यो कुरालाई हामीले मनन गर्नुपर्दछ। परमेश्वरले तपाई र मेरो वास्ता र फिक्री गर्नुहुन्छ। उहाँले तपाई र मलाई पर्याप्त मात्रामा हाम्रो आवश्यकताहरू पूरा गरिदिनुहुनेछ। यो कुरामा तपाई र म दृढ विश्वास लिएर अगाडि बढ्न सक्नु पर्दछ। निष्कर्षमा प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, येशू प्रभुले दया देखाउनुहुन्छ। हामी पापमा मरिरहेका दलदलमा फँसेका मानिसहरूप्रति उहाँले आफ्नो करूणा देखाउनुहुन्छ, अनि उहाँले हाम्रा अधर्महरू क्षमा गर्नुभयो। उहाँ जस्तो अवस्थामा भए पनि उहाँले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुन्छ। अनि अर्को शिक्षा हामीले प्राप्त गर्यौं कि हामीसँग सीमित स्रोत साधन हुन सक्छ, हामीसँग जे छ त्यो कुरा कहिले पनि पर्याप्त हुन सक्दैन, तर परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ। उहाँसँग हरेक कुराहरू पर्याप्त छ। हाम्रो परमेश्वर अनन्त आशिष दिने परमेश्वर हुनुहुन्छ। उहाँसँग कुनै कुराको पनि, कुनै उत्तम कुराको अभाव हुँदैन। अनि अर्को यहाँ हामीले शिक्षा प्राप्त गर्यौं कि हामीसँग जे छ जब हामी परमेश्वरलाई दिन्छौ, त्यो कुरा दोब्बर गरी परमेश्वरले तपाईँ र मलाई दिनुहुन्छ। आज तपाईँ र मसँग भएको सानो विश्वास किन नहोस्, त्यो विश्वासका साथ तपाईँ अगाडि बढ्नुहोस्। परमेश्वरले त्यसमा तपाईँलाई आशिष दिनुहुनेछ। अनि अन्तिममा हामीले हेर्न सक्यौं कि येशू प्रभु अनन्त आशिषका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रो अभाव र खाँचोको आशिष दिने परमेश्वर हुनुहुन्छ। उहाँसँग कुनै कुराको पनि, कुनै उत्तम कुराको अभाव हुँदैन। अनि अर्को यहाँ हामीले शिक्षा प्राप्त गर्यौं कि हामीसँग जे छ जब हामी परमेश्वरलाई

स्रोत साधनमा तपाईँ भर नपर्नुहोस् तर परमेश्वरमा भरोसा राख्न सिक्नुहोस्। तपाईसँग जे छ त्यो कुरा परमेश्वरलाई दिन तपाईँ हरदम उत्सुक रहनुहोस्। परमेश्वरको कामका लागि तपाईँ आफूले आफ्नो शक्ति सामर्थ्य खर्च गर्नुहोस्। तपाईँ आफूले आफूलाई कमजोर नठान्नुहोस् तर दिन प्रतिदिन तपाईँ परमेश्वरमा आफूलाई समर्पण गर्नुहोस् र उहाँले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुने भएकाले, तपाईँ र मलाई चाहिने आवश्यकताहरू पूरा गरिदिनुहुने भएकाले उहाँले प्रशस्त मात्रामा ती आशिष अनुग्रह उहाँले दिनुहुन्छ। यो कुरामा तपाईँ र म विश्वस्त हुन सकौं। हुन्छ, आजको वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस् र सुनाईबाट तपाईँलाई परमेश्वरले अनुग्रह दिनुभएको होस्। यति भन्दै म आजको यो वचनको भागलाई यही राख्न चाहन्छु। हवस् त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि सम्पर्क मोबाइल नम्बर 9855138516 9855138516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल

0: बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
2: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
5: बुढी हेर त, लाउ।
6: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
5: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
6: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
5: दिदी बहिनी सुनसादी घर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
7: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
8: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
9: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
10: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
11: सम्पर्क मोबाइल 9741-01-3429।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
0: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: जिंदगी कहिले हसायो।

0: No! No! No!
1: रेडियो बिहानी 97.6 MHz
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने
4: ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो।

0: ललितपुर काठमाडौँ 98512-40934।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिस दिदी, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
5: सम्पर्क मोबाइल 97140131429।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक, नारायणगढ, मोबाइल 9855-50-50-934, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ 9855-40-934।
0: रेडियो बिहानी 97.6 MHz।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटी सकि नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ बेसी, पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 9741-031-4429।
0: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
2: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 97140131429
6: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङ्जिम सेगो है रोमा
7: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
8: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
7: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
7: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
7: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141-97-97-13 र 98139-15-19
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867664, 9841867664।
1: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: मैले गहना लिएर थिएँ,
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
2: नीलकण्ठ नगरपालिका 3 विश्वजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
2: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
4: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटी।
1: रेडियो बिहानी 97.6 MHz।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल झाडिङ बेसीमा
3: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिंग बेसी धादिंग हामी कहाँ मोबाइल तथा मोबाइल का संपूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आयरन चार्जर पंखा लगायत संपूर्ण घरायसी इलेक्ट्रिक सामान बिक्री तथा मरमत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइल पाइनुका साथै पुरानो मोबाइल बाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
4: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम चमटार की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरवारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 9851187882 फोन सिन्जिम सेगो है रोमा
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोप्राइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062386 र 9810323354
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
6: बाबा बाबा म टाढा स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
10: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथै पुराना झोला पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोप्राइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
12: छैन सर के सोचिरहनु भएको छ
11: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
12: ल सर हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल

0: नयाँ घर बनाएको पाइप किन्न आएको
1: सामान राम्रो छ ढुक्क हुनुहोस्
0: थाहा छ त्यसैले त यही लिन आएको
2: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
0: सुरक्षा घरको
1: साथ जीवनभरको

0: यताजाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छे बजारको लागि 010-4016 र 920 बजारको लागि 9851-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: रेडियो बिहानी 97.6 MHz
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
6: बाबा बाबा म टाढो स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर

0: सलङमालीका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
2: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
2: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045454।
2: 98167045454।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिट।

0: दिन गर्न पो झ्याउ छ त
1: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी यस्तै त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल युबीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-93 सम्पर्क गर्नु होला नि
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0057 437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545,
7: 9861707545।
8: रेडियो बिहानी 97.6 MHz।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
10: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ, 9850124934।
11: रेडियो बिहानी 97.6 MHz।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।

0: झोला चाहिए मात्र भनेर हुन्छ र राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
1: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705544
4: रेडियो बिहानी समय संकेत यति बेला दिउँसोको 1 बज्यो

0: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल।

0: कहाँ गएरे किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878।

0: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नु पर्ने। कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778। लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा।
3: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-1915।
5: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल कवरिष्ठ विशेषज्ञ डाक्टर हरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पिभिसी।

हिरेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: मैले गहना लिएर थिएँ।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
5: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
10: 98-61-97-65-47।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ, 98-512-40-934।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गर्नेमा जोड़।
1: स्वास्थ्य बीमामा ईएमआर प्रणाली अनिवार्य लागू गर्न बोर्डको निर्देशन। भुक्तानी प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा।
0: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा यू पनि सामेल। यूले आफ्नो मूल्य मान्यता त्यागेको इरानको आरोप।
1: र अभ्यास खेलमा नेपाल एकको दोस्रो हार। साउथ अस्ट्रेलिया 138 रनले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढ़ी प्रभावित त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङभित्र फँसेका एकजनाको शव निकालेको छ। खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिमले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशी विज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट एक व्यक्तिको शव निकालेको जानकारी दिनुभयो। उहाँका अनुसार सोही जल विद्युत आयोजनाका दुई कर्मचारीको आज बिहानै जीवितै अवस्थामा उद्धार गरेपछि उत्साहित बनेको उक्त विशेष टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित चिनिया र अमेरिकी विज्ञ समेत खटिरहेका छन्। यसैबीच रसुवा बाढ़ी प्रभावित क्षेत्रमा बादल लागि मौसम सफा नभए पनि हेलिकप्टर मार्फत खाद्यान्न लगायत अत्यावश्यक सामग्री वितरणको काम तीव्रताका साथ भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जनशक्ति थप गरेर उद्धार कार्य गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसी सहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो। दुईजनाको जीवितै उद्धारपछि जनशक्ति थपेर काम थालिएको सेनाले जनाएको छ। यो सँगै उक्त टोली अहिले पावर हाउस भित्र प्रवेश गरेर उद्धारको काममा जुटेको छ।
1: गृहमन्त्री सुधन गुरूङले पुरानै शैलीबाट आफूहरूलाई काम गर्न दवाब दिएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुरूङले वर्षौंदेखि फिल्डको वास्तविकता नबुझी कुर्सीबाट मात्रै नेतृत्व गर्दाको परिणाम अहिले भोगेको बताउनु भएको हो। गृहमन्त्री गुरूङले डिजिटल युगमा मन्त्रालयको कुर्सीमा बसेर मात्र काम गर्ने पुरानो शैली अब सान्दर्भिक नरहेको उल्लेख गर्नुभयो। वहाँले कामको प्रभावकारिता र परिणाम मुख्य कुरा भएको उल्लेख गर्दै परम्परागत ढर्रा भन्दा डिजिटल माध्यमबाट अझ छिट्यो र प्रभावकारी रूपमा काम भइरहेको दावी गर्नुभएको छ। गृहमन्त्री गुरूङले विषयगत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा विपद प्रति कार्य कमाण्ड सेन्टर पूर्ण रूपमा सञ्चालन रहेको र सोबारे चिन्ता लिनु नपर्ने बताउनुभयो। अनलाइन प्रविधिको प्रयोग गरी हरेक 4 घण्टामा कमाण्ड सञ्चालन र रणनीतिक बैठकहरू निरन्तर भइरहेको उहाँको भनाइ छ।
0: चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन तथा जोखिम मूल्यांकन गर्न आवश्यक रहेको औल्याइएको छ। उत्तरी क्षेत्र मिक्का खोला, फत्ताङलुङ र सिरीजंगा गाउँपालिकामा धेरै हिमतालहरू रहेको र उक्त तालको अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको हो। जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङको बैठकले उक्त निष्कर्ष निकाल्दै आवश्यक व्यवस्थापन गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणसँग पहल गर्ने सहितका निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालको अध्यक्षतामा बसेको बैठकले विस्तृत अध्ययन अनुसन्धान गरी आवश्यक व्यवस्थापनका लागि प्राधिकरण सहित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अनुरोध गर्ने निर्णय भएको हो। मनसून जन्य गतिविधिले सड़क सहितका पूर्वाधारमा क्षति पुग्ने भएकाले रोकथामका लागि मौजदात रहेको ग्याबिन तार जाली सकिएकाले सम्बन्धित निकायसँग माग गर्ने तयारी गरिएको छ। मनसूनका कारण हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै यसको रोकथाम र व्यवस्थापनका लागि सबै स्थानीय तहले जोखिम क्षेत्रको विवरण अध्यावधिक गर्ने र आफ्नो क्षेत्रमा रहेका सामुदायिक भवनलाई सदुपयोग गर्न सक्ने अवस्थामा राख्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो।
1: स्वास्थ्य बीमा बोर्डले अबदेखि बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड ईएमआर प्रणाली लागू गर्न निर्देशन दिएको छ। बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट अझै पनि हस्तलिखित म्यानुअल रूपमा दावी पेश हुने गरेको र त्यसले गर्दा रूजु तथा मूल्यांकनमा अत्यधिक समय लाग्ने गरेको जनाएको छ। म्यानुअल दावीका कारण भुक्तानीमा ढिलाइ भई गुणस्तरीय सेवा प्रवाहमा समेत बाधा पुगेकाले डिजिटल प्रणाली अनिवार्य गरिएको बोर्डले जनाएको छ। बीमा प्रणालीलाई छिटो पारदर्शी र प्रविधियुक्त बनाउन अबदेखि ईएमआर प्रणाली मार्फत नै दावी पेश गर्नुपर्नेछ। साथै बोर्डले सबै सेवा प्रदायक संस्थाहरूलाई हाल प्रयोगमा रहेका सफ्टवेयर मोड्यूल र आगामी दिनमा ईएमआर विस्तारका लागि तयार गरिएका योजनाहरूको विवरण समेत उपलब्ध गराउन निर्देशन दिएको छ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहका अनुसार यस कदमले दावी भुक्तानी प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
0: हुम्लाको अदानचुली गाउँपालिका पाँच च्याम स्थित नेपाल टेलिकमको 4G टावर एक सातादेखि संचालनमा नआउँदा स्थानीय संचार सेवाबाट वञ्चित भएका छन्। टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदान प्रदानमा समस्या भएको अदानचुली पाँचका स्थानीय बालबहादुर मल्लले बताउनुभयो। उहाँका अनुसार टावर एक सातादेखि बिग्रिएको छ, जसबाट बिरामी तथा आपतकालीन अवस्थामा आफन्तसम्म सम्पर्क गर्न आवश्यक सूचना आदान प्रदान गर्न समस्या भइरहेको छ। स्थानीयले यथाशीघ्र टावर मरमत गरी सेवा सुचारू गर्न माग गरेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीपीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको
4: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। शंख सुबाको मकालु गाउँपालिका एक वालुङ चिरखाङमा गोली लागेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मकालु एक चिरखाङ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक 36 वर्षीय नर्कुवीर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब परीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। प्रहरीले पक्राउ गरेको व्यक्तिको पहिचान खुलाएको छैन। प्रधानाध्यापक राईमाथि गैराती गोली प्रहार भएको हो। विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्केपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। राईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब परीक्षक मैनालीले बताउनुभयो। पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल शंख सभा ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ।
0: काभ्रेप्लाञ्चोकमा रूखमा घण्टी झुण्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरी देउराली गाउँपालिका पाँच केौरिनीका स्थानीय रूद्रप्रसाद गौतम रहेका छन्। आज बिहान महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्टी झुण्ड्याउन खोज्दा जागृति माध्यमिक विद्यालयको करिब 6 फिट अग्लो पिल्लर गेटबाट लडेका थिए। लडेर टाउकोमा गहिरो चोट लागेका गौतमलाई उपचारका लागि धुसिनी देउराली अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन मिश्रले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ ईयू औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढ़ाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय र सैन्य दुवैतिरबाट चर्काउन दवाब दिइरहेको बेलामा ईयूले यो निर्णय गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले ईयूले अमेरिकी नेतृत्वको अपरेशन इकोनोमिक आउटकास्टमा साथ दिने यस निर्णयको स्वागत गर्नुभएको छ। इरानलाई विश्वव्यापी वित्तीय प्रणालीबाट अरू एक्लो बनाउन अमेरिकाले यो अभियान चलाएको हो। विश्वले इरानी शासनलाई स्पष्ट सन्देश दिइरहेको र इरानको बाँकी वित्तीय स्रोत समेत बन्द नगरेसम्म दवाब जारी रहने बेसन्टले सामाजिक सञ्जाल मार्फत बताउनुभयो। ईयूले अगस्त 31 विज्ञप्ति जारी गर्दै इरानका अस्थिर गतिविधि रोक्न तथा शान्तिवार्ता पुनः शुरू गर्न गरिने प्रयासलाई समर्थन गर्ने जनाएको थियो। त्यस अन्तर्गत इरानमाथि थप आर्थिक दबाव सिर्जना गर्ने अमेरिकी अभियानलाई पनि समर्थन गरिएको हो। इरानले भने ईयूको यस निर्णयको विरोध गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी दबावमा ईयूले आफ्नो सार्वभौमिकता कानून नियमन तथा मूल्य मान्यता त्यागेको आरोप लगाउनु भएको छ।
0: अब खेल समाचार। नेपाल ए दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। आज साउथ अस्ट्रेलियाले नेपाल विरूद्ध 138 रनको जीत हात पारेको हो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल 22 ओभर एक बलमा 121 रनमा अल आउट हुन पुग्यो। नेपालका राशिद खानले 37, मयन यादवले 20, दीपक प्रसाद डुमरेले 18 र कप्तान अनिल कुमार शाहले 11 रन बनाए। साउथ अस्ट्रेलियाका स्पेन्सर जोन्सनले 3, क्याम्पबेल थम्सन र हेडेन सिलरले 2-2 विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको साउथ अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 269 रन बनाएको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: त्रिशुली 3-1 सुरुङभित्र एकजनाको शव फेला, पावर हाउसमा उद्धार गर्न सेनाद्वारा जनशक्ति थप।
0: पुरानै शैलीबाट आफूलाई काम गर्न दवाब दिइएको गृहमन्त्री गुरूङको भनाई, चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन गर्नुपर्नेमा जोड़।
1: स्वास्थ्य बीमामा ईएमआर प्रणाली अनिवार्य लागू गर्न बोर्डको निर्देशन, भुक्तानी प्रक्रियाले थप प्रभावकारी बनाउने अपेक्षा।
0: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा ईयू पनि सामेल, ईयूले आफ्ना मूल्य मान्यता त्यागेको इरानको आरोप।
1: र अभ्यास खेलमा नेपाल एको दोस्रो हार, साउथ अस्ट्रेलिया 138 रनले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
5: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062816 र 9832337354।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
11: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि
11: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861705447।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्त है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्ले रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असिम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
5: रेडियो बिहानी 97.6 MHz।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9802888778।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो रातले फकाउँछ

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: बाबा बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

सकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी पुल्जिन्छु त्यो स्वार्थ एकमात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी पिल्कीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई चढेर के लेख्या छ निधारमा के भएन पढेर चापलुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो अहिले छोरा खिचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनु भयो तपाईँले

नयाँ कम्प्युटर ल्याएको छ रे, सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे, घोर्लेको पकेटमा हात्ती महँगो घडी लाएको रे, हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएको रे, छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे, छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदियो रे, कहाँबाट ल्याउनु छोरी, देशको सेवा गर्दैछु, होइन म त्यो घुस खोरी बल्ल पेट भर्दैछु, हिन्दी नै म मर्दैछु, औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: रेडियो बिहानी 97.6 MHz
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने फेरी
1: खर्च अनुसारको घर त बने जस्तो बने छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: बाबा बाबा म टाढो स्कुल जान्न
1: म पनि स्कुल जान्न मम्मी
0: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
0: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
6: 98-61-97-65-47

विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ मोबाइल 98550590334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज
2: बुढी हेर त लाउ
3: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
2: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
3: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87-882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
8: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुनसक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भइपरि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वामद रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ़न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो बिहानी 97.6 MHz
2: रङमाजे RCC दिम बोरा चहरदिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी डिम फिटिंग सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर 01052470 असेम 9851187882 फोन सिङजिम सेग होई रोमा।
3: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
10: लस है भेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरिमी डिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102520470 असेम 9851187882 फोन सिङ्जिम सेग है रोमा।
2: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
11: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
11: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
11: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913, र 9813-1915-1915।
12: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-6867-64 9141-6867-64। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
13: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
13: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850-50-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850-12-40-934।
14: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। विगतको केही दिनदेखि हामी निरन्तर रूपमा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ निरन्तर रूपमा अगाडि बढाइरहेका छौं र यी भजनहरू अध्ययन गर्दै गर्दा चाहिँ हामीले महसुस गरेका छौं कि परमेश्वरसँगको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ घमण्ड होइन तर विनम्रता र भरोसा रहेछ भन्ने कुरा पनि हामीले सिकेका छौं।
15: तपाईँले एकदमै सही कुरा गर्नुभयो भाइ। आजको अध्ययन भजन संग्रह 131-134 पनि हामीलाई दाऊदले आफ्नो हृदयलाई घमण्ड र अहंकारबाट टाढा राखेको घोषणा, उनले आफूलाई अत्याधिक ठूला कुराहरूमा नलगाई बालक झैं परमेश्वरमा शान्त भएर भरोसा गर्ने मनोभाव व्यक्त गरेका कुराहरूलाई हामी यो अध्ययनमा देख्नेछौं। यसले हामीलाई सिकाउँछ कि आत्मिक जीवनमा विनम्रता अत्यन्त आवश्यक छ र भाइचाराको कुरा पनि हामी यस अध्ययनको यात्रामा थाहा गर्नेछौ।
14: भनेपछि दाई, आजको अध्ययनले हामीलाई परमेश्वरले दाऊदको जीवनमा गर्नुभएको कार्यहरूलाई स्मरण गर्दै चाहिँ देखाउनेछ कि परमेश्वर कति महान हुनुहुन्छ।
15: अवश्य पनि भाइ, आज हामी परमेश्वरले दाऊदसँग शपथ खाएको वाचा सम्झाउँछ। उहाँको सन्तानबाट सधैँका लागि राजा आउनेछ भन्ने प्रतिज्ञा, यसले मसीहको आगमनतर्फ संकेत गर्छ। साथै सियोन अर्थात परमेश्वरको निवास स्थानलाई उहाँले विशेष रूपमा रोज्नु भएको कुरालाई पनि यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
14: अनि दाई, भाइचारा र एकताको कुरा पनि गर्नुभयो, यसमा केही स्पष्ट तपाईँले पाइदिनुहुन्छ?
15: अवश्य पनि भाइ, भजन संग्रह 133 भन्छ कि दाजुभाइहरू एकतामा बस्नु कति राम्रो र आनन्ददायी कुरा हो। यसलाई तेल जस्तै अभिषेक र हिमालबाट झर्ने शीतसँग तुलना गरिएको छ। यसको अर्थ परमेश्वरको आशिष एकताको बीचमा प्रकट हुन्छ।
14: त्यसो भए यी चार भजनहरूले चाहिँ विनम्रता, परमेश्वरको वाचा, एकता र निरन्तर आराधनाको महत्व चाहिँ सिकाउनेछ।
15: अवश्य पनि, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरको सामु विनम्र बन्नु, उहाँका प्रतिज्ञामा भरोसा गर्नु, एकतामा जिउनु र निरन्तर उहाँको आराधना गर्नु नै आशिषित जीवनको बाटो हो। त्यसैले आउनुहोस्, यही कुरालाई हृदयमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
16: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 131 134 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ तीर्थयात्री मुसाफिरको सादापन र बच्चाको जस्तो विश्वास। यो अर्को तीर्थयात्री छोटो भजन हो, तर अति नै मूल्यवान भजन हो। यो भजन दाउदद्वारा लेखिएको हो। 131 एक पदमा भनिएको छ, हे परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरो आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरो निम्ति ज्यादै अचम्मका थोकहरूमा। मित्र, तपाईँले दाउदको पत्नी साउलको छोरी मिकलको बारेमा याद गर्नुभएको छ होला। दोस्रो समूह 6:12-23 पद अनुसार दाउदले बडो जोश उमङ्गले स्तुति प्रशंसा गाउँदै नाच्दै पवित्र वासस्थानमा सन्दुकलाई लाने तरिकामा उसलाई उपहास गरे, मजाक गरे, खिसी गरे। दाउदले आफ्नो पत्नीलाई भने कि उनी तिनको आँखामा नजरमा अझ धेरै तिरस्कारयोग्य अधम छन्, किनभने दाउदले आफैलाई परमेश्वरको सामने निहुराएर नम्र बनाए। यो कुराको याद राखौं, ऊ राजा थिए। हामी आज परमेश्वरको सामने झुक्न आवश्यक छ। कुन चाहिँ त्यो आखिरी समय हो तब उहाँको सामने झुक्नुभयो? हामी अति नै कमले मात्र त्यसको अभ्यास गर्छौ। यो अति नै उत्तम अभ्यास हो। यसले निश्चय नै तपाईलाई आत्मिक रूपमा सहायता गर्नेछ र यसले तपाईलाई शारीरिक रूपमा पनि सहायता गर्न सक्छ। पद 2-3 भनिएको छ, अवश्य मैले आफूलाई शान्त र चुपचाप गराएको छु, आमाको काखमा रहेको दूध चुस्ने बालक झैं मेरो मनको कुरा म भित्रै छ। इसरायल, आजदेखि उसो र सधैँभरि परमप्रभुमा नै आशा राख। यो सुन्दर भजनको प्रसंगमा डाक्टर गाबेलियनको टिप्पणीको उद्धृत गर्न चाहन्छु। यहाँ हामी नम्र, टुटेको र चूर्ण हृदय भएको व्यक्तिको वर्णन पाउँदछौ। यो भन्दा उत्तम होला, सम्पूर्ण सद्गुणहरू चाहिँ शरीर हो र जुनको शिर चाहिँ नम्रता हो। कति धेरै शास्त्रहरूले त्यस्तो सत्य नम्रताको महान महत्वको सिकाउँछ। त्यसपछि उनी धेरै शास्त्र पदहरूको उल्लेख गर्छन्। भजन 138 पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। यसैया 57:15 पदमा भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकोसँग पनि बस्दछु। पहिलो पत्रुस 5:5 पदमा भनिएको छ, त्यसै गरी हे जवान हो, बुढाहरूको अधीनमा बस। तिमीहरू सबै एउटाले अर्को प्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। पहिलो पत्रुस 3:4 भनिएको छ, तर नम्र र शान्त आत्माको अविनाशी पोषक लायकको हृदयको त्यो गुप्त मानिस होस् जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। याकुब 4:10 भनिएको छ, प्रभुको सामने आफूलाई विनम्र तुल्याऊ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। अनि प्रभु येशु स्वयंले भन्नुभयो मती 11:28, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यहाँ भजनकार भन्छन् 3 हे इसरायल, आजदेखि उसो र सधैँभरि परम प्रभुमा नै आशा राख। अनि भजनकार हामीलाई पनि यही भन्छन् कि हामी सधैँ उहाँमा आशा राख्नुपर्छ। त्यसपछि हामी 132 लागौं। यो मसीह सम्बन्धको भजन हो जुनले त्यो समयको हेर्नेछ जब ख्रिस्ट यरुसलेममा राजा हुनुहुनेछ। यो अर्को तीर्थयात्री भजन हो जुनले परमेश्वरको प्रतिज्ञाहरूमा आश्रित हुने कुराको बताउँछ र विश्वास सबभन्दा धेरै महत्वपूर्ण भन्दछ। यो भजनको लेखक को थिए भन्ने बारेमा त्यहाँ धेरै प्रश्न उठेको छ। दाउदको नाउँ 4 उल्लेख भएको छ, तर म विश्वास गर्दिन कि यो भजन उसले नै लेखे। धेरै धर्म विद्वानहरूको पनि विचार यही छ कि यो भजन दाउदले लेखेका थिएनन्। डेलिट्स भन्छन् सुलेमान नै यो भजनको लेखक सोहुँछ। पेरेवेनेले भन्छन् यो पूर्ण रूपमा स्वाभाविक कुरा छ कि सुलेमानले आफ्नो पिता दाउदद्वारा अघि यहोवाको लागि वासस्थान तयार गर्न प्रयत्न गरेको कुराको बताउन यो गीत यो भजन लेखे। यो उसको विश्वास हो कि यो भजन राजा सुलेमानद्वारा त्यस बेला रचना गरिएको थियो जब करारको सन्दुक यरुसलेममा यसको लागि दाउदले बनाएको तम्बुको वासस्थानबाट हटाइयो र अहिले यसको सुलेमानले बनाएको नयाँ मन्दिरमा सारियो। अनि यो विचार चाहिँ यो भजनको प्रसंगमा मेल खाएको देखिन्छ। अनि भजनमा सन्दुकको उल्लेख नै खालि यो भजनमा मात्र छ, तर हामीले यो कुराको नोट गर्न आवश्यक छ कि यो भजनमा उल्लेख भएको पुत्र छोरा सुलेमान होइन तर दाउदको महान पुत्र प्रभु येशु ख्रिष्ट हो जो पछिबाट आउने थिए। यस पृष्ठभूमिसँग हामी यस भजनलाई हेर्नेछौ। अहिले तीर्थयात्रीहरू यरुसलेममा छन्। तिनीहरू यरुसलेममा आएका छन् जहाँ कृपा आसन सन्दुकको माथि छ, त्यो स्थान जहाँ तिनीहरू परमेश्वर कहाँ नजिक पुग्न जान सक्छन्। भजन संग्रह 132:1-5 भनिएको छ, हे परम प्रभु, दाउदलाई तिनको सबै दुःखमा सम्झनुहोस्, तिनले परम प्रभुको नाउँमा कसरी शपथ हालेका छन्, याकुबका शक्तिशालीको नाउँमा भाका गरेका छन्। अवश्य म तबसम्म आफ्नो घरको वासस्थानमा पस्ने छैन, औ मेरो ओछ्यानमा चढ्ने छैन, मेरो आँखामा निन्द्रा आउन दिने छैन अथवा आफ्नो पटललाई झिम्काउने छैन, जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ र याकुबका शक्तिशालीको निम्ति एउटा वासस्थानमा पाउन। तपाईँले यादै होला, 2 Samuel 7:1 परमेश्वरको भवन बनाउने दाउदको अति नै उत्कट हार्दिक इच्छा थियो। तपाईँ यस अनुच्छेदबाट देख्न सक्नुहुन्छ कि यो उसको जीवनको अधिक बढ़ी महत्वाकांक्षा थियो। उसको एउटै महान हृदयको विचार थियो, उसले परमेश्वरको सन्दुकको लागि मन्दिर बनाउन सकुन्। 8 पदमा भनिएको छ, हे परमप्रभु, तपाई आफ्नो शक्तिको सन्दूक समेत आफ्नो विश्रामको ठाउँमा उठेर जानुहोस्। यो गीत निश्चय नै सुलेमानले बनाएको मन्दिरमा सन्दूकलाई लगेको सारेको बेला गाइएको थियो। अनि परमेश्वरको महिमाले भेट हुने पाल यानि पवित्र वासस्थानमा जस्तै मन्दिरलाई भरिदियो। 11 पदमा भनिएको छ, परमप्रभुले दाउदसँग सत्यको शपथ हाल्नु भएको छ, उहाँले त्यो टार्नुहुन्न, म तेरो सिंहासनमा तेरै शरीरको फललाई बसाल्नेछु। मित्र, यहाँ उल्लेखित फल चाहिँ प्रभु येशु ख्रीष्टको संकेत हो। के हामी यस कुरामा पक्का निश्चय हुन सक्छौ? हाँ, निश्चय नै, किनभने दाउदको सन्तानहरू त्यस जनको वर्णन सम्मको नापमा आएनन् जो एक दिन दाउदको सिंहासनमा बस्नुहुने थियो। राजाहरूको र इतिहासको पुस्तकमा तपाईँ दाउदको लाइन वंशलाई ध्यानसित पछ्याउनु भए तपाईँले देख्नुहुनेछ एक पछि अर्को पापीहरू सिंहासनहरूमा बसेका छन्। अति नै कम असल राजाहरू थिए, अनि तिनीहरूमध्ये खालि 5 राजाहरूले मात्र राष्ट्रमा आत्मिक जागृति आत्मिक बेदारी आएको देखे। 12 पदमा भनिएको छ, यदि तेरो सन्तानले मेरो करार र मैले तिनीहरूलाई सिकाएको मेरो साक्षी वचन पालन गर्छन् भने तिनीहरूका सन्तान पनि सदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्। तर तपाईँलाई थाहा छ, दाउदका सन्तानहरूले परमेश्वरको करारको र साक्षी वचनको पालन गरेनन्। त्यही नै कारण तिनीहरूलाई आफ्ना मुलुकबाट बाहिर फालिए, निकालिए र बाबेलमा कैद वा बन्धुवामा पठाउनु भयो। यद्यपि दाउदको लाइन वंशहरूले पाप गरे तापनि परमेश्वरको करार नष्ट भएन, परमेश्वरको प्रतिज्ञा नष्ट भएन, र त्यो समय आउनेछ मित्र जब उसको शरीरको फल उसको सिंहासनमा बस्नेछ, जो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, जो हाम्रो महान उद्धारकर्ता प्रभु येशु ख्रीष्ट। त्यही नै बारेमा नयाँ नियमले बताउँछ जब यो कथनसँग आरम्भ हुन्छ। मत्ती 1:1 भनिएको छ, अब्राहमको पुत्र दाउदको पुत्र, दाउदको पुत्र येशु ख्रीष्टको वंशावली। प्रभु येशु ख्रीष्ट दाउदको पुत्र हुनुहुन्छ र उहाँकै बारेमा भजनकार यहाँ लेखिरहेका छन्। आगे 13-15 भनिएको छ, किनभने परमप्रभुले सियोनलाई छान्नु भएको छ, उहाँले त्यसलाई आफ्नो बसोबासोको निम्ति चाहनु भएको छ, यो सधैँको निम्ति मेरो विश्रामको ठाउँ हो, म यही रहनेछु किनकि मैले यस्तै इच्छा गरेको छु, त्यसको खानेकुरामा म प्रशस्त आशीर्वाद दिनेछु, त्यहाँ दरिद्रहरूलाई म रोटीले तृप्त गराउनेछु। मित्र, हाम्रा दिनमा यो अगमबाडी यरुसलेममा पूरा भएको छैन, तर यो भविष्यमा पूरा हुन गइरहेको छ। यो निश्चय नै स्पष्ट छ कि यो भजन तीर्थयात्रीहरूले यरुसलेममा मन्दिरमा आउँदा गाउँथे, जहाँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले आफ्ना मानिसहरूलाई भेट्नुहुनेछ। त्यसपछि भजन 133 पनि लगाऊ, यहाँ हामी देख्छौ विश्वासीहरूको संगतिमा आनन्द हर्ष। यो भजनलाई भाइचाराको भजन भनिन्दछ, अनि निश्चय नै यो संगतिको भजन हो। मित्र, तीर्थयात्री यरुसलेममा आफ्ना पत्नी बालबच्चाहरूसँग मात्र आएन, तर ऊ आफ्ना साथीहरूसँग छन्। तिनीहरू आपसमा एकसाथ सुन्दर संगतिको समयको आनन्द उठाइरहेका छन्। यो कुराको याद राखौं कि यी तीर्थयात्रीहरू विभिन्न अन्य जाति राज्यहरूबाट राष्ट्रहरूबाट आएका थिए र तिनीहरू अविश्वासीहरूको अन्य जातिहरूको बीचमा दुःख कष्ट खेदो सतावट झेलिरहेका थिए। ओ, यो तिनीहरूको निम्ति आफ्नै मानिसहरूसँग हुने कुरा कति आनन्दित हर्षित अनुभव हो, जो तिनीहरूसँग परमेश्वरको आराधनामा यस बेला पूजा गरिरहेका छन्। भजन 133:1 भनिएको छ, समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। मित्र, विश्वासीको नाताले हामीलाई एफिसी 4:3 आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा परिश्रम गर्न भनिएको छ। विश्वासीहरू ख्रिस्टमा एउटै हुन्, एक हुन्, चाहे हामी जुनै सम्प्रदायबाट किन नहौं। त्यसकारण हामी विश्वासीहरू आपसमा आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा हुनुपर्छ, एकजुट हुन आवश्यक छ। भनिएको छ, समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। दुई पदमा भनिएको छ, यो त शिरको त्यो उक्तम तेल जस्तो हो जो दारीमा बगेथ्यो, हारूनकै दारीमा, जो तिनको वस्त्रको किनार समय झरेको थियो। यो पदले त्यो समयतिर संकेत गर्दछ जब हारूनलाई प्रधान पुजारीको रूपमा अभिषेक गरिएको थियो। यसले प्रभु येशु ख्रिष्टको पुजारीत्वको पनि बताउँछ। कसैले भनेका छन् कि यो पदमा तपाईँले प्यारो सुन्दर गुलाबको सुगन्ध पाउनुहुन्छ। यो बहुमूल्य तेल पुजारीहरूमाथि लगाइन्थ्यो यो कुराको संकेत गर्न कि उनी परमेश्वरको पुजारी थिए। हामी देख्छौ कि यो प्रभु येशु ख्रिष्टको तस्विर हो। उहाँ केवल राजा मात्र हुनुहुन्न, उहाँ हाम्रो प्रधान पुजारी पनि हुनुहुन्छ। उहाँको बारेमा भजन 45 अध्याय 7 पदमा भनिएको छ कि तिम्रा परमेश्वरले तिम्रा साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ। इजिकियल 39 अध्याय 29 पदमा हामी पढ्छौ, यहाँ भनिएको छ, तिनीहरूदेखि म मेरो मुख अब उपरान्त लुकाउने छैन, किनभने मैले आफ्नो आत्मा इसरायलमाथि खन्याएको छु। परमप्रभु परमेश्वर यही भन्नुहुन्छ।

भजन संग्रह 134 एक र दुई पदमा भनिएको छ, हे परम प्रभुका सबै सेवक हो जो परम प्रभुको घरमा राति बस्दछन्, हेर परम प्रभुलाई धन्यको भन, तिनीहरूका हात पवित्र स्थानतिर उचाल र परम प्रभुलाई धन्यको भन। मित्र, फेरि म यो कुरा तपाईंलाई याद दिलाउन चाहन्छु कि यो तीर्थयात्री त्यस्ता स्थानबाट आएका थिए जहाँ उनी सन्देह मुनि थिए। मानिसहरूले उसलाई आलोचना गरे, उसलाई निन्दा गरे, तिरस्कार गरे, हेला गरे र उसलाई झूठ बोलिए, विश्वासघात गरे। उसका छिमेकीहरू असल छिमेकीहरू थिएनन्, तर अहिले उनी यरुसलेममा आइपुगेका छन्। उनी पवित्र

उसले आफ्नो जीवनमा परमेश्वरको आशिषको लागि हेरिरहेका छन्, आशा गरिरहेका छन्। यो महान आराधनाको भजन हो मित्र। ओ, आज हाम्रो धेरै मण्डलीहरू यस प्रकारको आराधना स्तुति प्रशंसा भए कति उत्तम हुने थियो। आज हाम्रो धेरै आराधना सेवाहरू खालि विधिवादी मात्र छ, औपचारिक मात्र छ, त्यसमा जीवन छैन। हामीले आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ, अनि त्यस्तै आराधना परमेश्वर चाहनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।

0: हुँदैन। परमेश्वरको भवनमा सेवा गर्ने र उहाँको नाम धन्य भन्ने हृदयलाई परमेश्वरले आशिष दिनुहुन्छ।
1: साँच्चै नै दाई, र आजको सन्देशले हामीलाई विनम्र बन्न, परमेश्वरका प्रतिज्ञामा भरोसा गर्न, एकतामा जिउन र निरन्तर उहाँको आराधना गर्न सिकाउँछ।
0: हो भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हाम्रो हृदय विनम्र छ? के हामी परमेश्वरका प्रतिज्ञामा भरोसा गरिरहेका छौं? के हामी एकता र आराधनाको जीवन जिइरहेका छौं?
1: हजुर, साँच्चै नै। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज शान्ति, मार्गदर्शन वा आशिष खोजिरहनु भएको छ भने

0: र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सेङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानी र सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घर आएसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई रिसर्च लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: हेर्नुहोस् इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकैसाथ
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: अब समाचार विस्तारमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ भित्रबाट आज बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरी उपचार जारी राखिएको छ भएका अर्का सञ्जय शाहको अवस्था भने सामान्य रहेको छ सुरुङभित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढ़ी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ चिलिमे अपर त्रिशुली 1 अपर त्रिशुली 3A अपर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ यस्तै मृतकका पार्थिव शरीरबाट डीएनए संकलन विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत चीन सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1295 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ जसमध्ये रसुवामा 140 जना नुवाकोटमा 186 जना धादिङमा 65 जना चितवनमा 359 जना गोर्खामा 73 जना तनहुमा 38 जना नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 194 जना तथा भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1295 जनाको शव फेला परेको हो फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला र 355 पुरूष तथा 453 नखुलेको गरी जम्मा 1030 शव व्यवस्थापन अर्थात माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ यसै गरी शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 डीएनए नमूना संकलन गरिएको छ साथै पहिचान नभएको 1270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ त्यसै गरी हालसम्म बाढ़ीका कारण प्रभावित 13,000 भन्दा बढ़ीको उद्धार गरिएको छ भने बेपत्ता भएका 4,898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि पूर्वाधार मन्त्रालयका प्रतिनिधि भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय अधिकारी जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन् चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन् चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ रसुवा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन मौसम पूर्वानुमान पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ दार्चुलाको अपि हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सड़क तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका माध्यमको रिपोर्ट।
4: भोटेकोशी नदीमा आएको प्रलयकारी बाढ़ीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोशी बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु।
5: हामीले रसुवागढी नाकामा चाहिँ बाढ़ी नाप्ने स्वचालित उपकरण राख्यौं, बाढ़ीले नै बगा। स्याप्रुबेसीमा राख्यौं, बाढ़ीले नै बगा। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान बाढ़ी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौं यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढंगले सोच्नुपर्छ। त्यो हामीले पनि अस्थिको घटनामा सूचना विदुर पेत्रावती गल्छीसम्म जहाँ क्षति भए बस्तीहरू डुबे त्यहाँ सूचना पठाउन सक्थेनौ भने अझ हजारौंको संख्यामा तातिए हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरेँ छु, टिमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रुबसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
4: वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढ़ी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्यांकन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढ़ी मात्र नभई बहुविपदहरूको जोखिम मूल्यांकन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
5: बहुविपद मूल्यांकन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठूलो विपद भयो, अत्यन्तै दुःखद छ। तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ, त्यो मौका भविष्यको लागि। त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौ, त्यो गर्न सक्यौं भने यो देशको लागि, यो विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी जलाधारहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौ, यसलाई चाहिँ प्रयोग गर्न सक्छौ र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौ।
4: बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुरीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिम पहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्यांकन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरूरी भइसकेको उल्लेख गर्नुभयो।
5: सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी, तमोर, बुढी गण्डकी, काली गण्डकी, महु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टीम सहित प्रविधि सहित जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिम पहिरोबाट हुने विस्फोटन, तीव्र गतिको बाढ़ीमा चाहिँ हामी त्यसमा जानैपर्छ। त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनुपर्छ।
4: भोटेकोशी जस्ता विनाशकारी बाढ़ीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीड़ा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ। अकल्पनीय एवं विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 सरकारको कोषमा सहयोग गर्ने घोषणा समेत गरेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। विपदका बेला बालबालिका बेचबिखन तथा ओसार पसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो। प्रभावित बालबालिकामा देखिन सक्ने डर तनाव चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्श तथा सहयोगलाई राहत र स्थापनाको अभिन्न अंग बनाउनु पर्ने सिजपको आग्रह छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आजदेखि शुरू गरिएको छ। दुई दिन रूख बाँस काट्ने र झाड़ी सफा गरेपछि आजदेखि ट्र्याक खोल्ने काम शुरू गरिएको नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सड़कभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागि ट्र्याक 350 मिटर लामो र 7 मिटर चौड़ाएको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेबीका साइट प्रबन्ध इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिन भित्रमा ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सड़क भाषिएसँगै काठमाण्डुसँगको सड़क सञ्जाल अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सम्पर्क विच्छेद भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलोफालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्र सञ्चालन हुन दिने व्यवस्था गरेको छ। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले सड़क जाम हुन नदिन र मालवाहक सवारी साधन सम्भव भएसम्म बाटोमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग कर्म योग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरामा बस्ने प्रचलन छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर लगायत देशभरका श्रीकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्रीकृष्णको दर्शन गर्नुभएको छ। राष्ट्रपति पौडेलले भगवान श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेल सहित पाटन दरबार स्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुवोको पूजा गरेर आज अध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाण्डुमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढ़ेसँगै गौरा पर्व धूमधामका साथ मनाउन थालिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरू गरिएको देउडा सांस्कृतिकविद गायक नन्द कृष्ण जोशीले जानकारी दिनुभयो। कैलाली जिल्लामा 8 जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुहामा 2 जना र घोडाघोडीमा र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जनामा गरी 8 जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
6: कैलाली जिल्लामा 8 जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर धामी।
7: हालसम्म कैलाली जिल्लामा 8 जापानीज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 केस चाहिँ धनगढ़ी र 2 लम्कीचुवा र 3 घोडाघोडीमा। घोडाघोडीको 3 केस मध्ये 2 केस चाहिँ डेथ भएको छ। यो केसहरू देखेका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानीज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 13 स्थानीय तह केस देखा परेका स्थानमा त विशेष गर्नु परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्कमा रहन सजग रहन पनि अनुरोध गर्न चाहन्छौ।
6: जापानीज इन्सेफ्लाइटिसबाट घोडाघोडी नगरपालिका मा 2 मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 3 जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 मृत्यु भएपछि यहाँ पनि सरसफाईमा जोड़ दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हौद।
8: घोडाघोडी नगरपालिका 4 र 9 जापानीज इन्सेफ्लाइटिस केस देखिएको थियो, त्यो देखिएपछि तुरन्त सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै 1-12 नम्बरसम्मका सबै वडामा स्वास्थ्य कर्मी परिचालन गर्यो र सबै स्वास्थ्य कर्मीहरूले 84 स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई पनि सञ्चालन भइराखेको छ।
6: लम्कीचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। 2 संक्रमण पुष्टि भएपछि लम्कीचुवा नगरपालिकाले पनि पालिका भरिलाई सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्कीचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी।
9: हाम्रो लम्कीचुवा नगरपालिकाको वडा नम्बर 4 र 1 देखि 2 केस हो, त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवा मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरण सरसफाई, किटजन्य रोग रोकथाम नियन्त्रणलाई गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेको छौँ।
6: जापानीज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानीज इन्सेफ्लाइटिसबाट बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
10: लामखुट्टेको लार्वा खोजेर नष्ट गर्ने कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जम्न नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ।
6: जापानीज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाईबाट बस्न आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
3: राहदानी विभागले यही भदौ 22 र 23 गति विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा पनि नियमित सञ्चालन हुने जानकारी दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनु भएको छ। ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनु भएको छ। 4 पहिले युक्रेनमा रूसले आक्रमण गरेदेखि रूस र युक्रेन बीचमा युद्ध जारी छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा आफूले यो निर्णय लिएको लेख्नु भएको छ। पोस्टमा राष्ट्रपति ट्रम्पले ईरानको युद्धमा अमेरिकी सैन्य बलमा गोला बारूदको अभाव छ भन्ने रिपोर्टहरूलाई पनि अस्वीकार गर्नुभएको छ। युक्रेनको राजधानी कियेवमा रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ। यसअघि मुख्यत राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि कियेववासी 24 घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ। त्यसै गरी रूसले तीव्र गतिमा उड्ने जेट संचालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो। हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब शहरको दैनिक जीवनकै हिस्सा समेत बनेपछि थप चिन्ता बढ़ेको छ। आक्रमणका कारण यातायात समेत प्रभावित भएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन हवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रूपियाँ सहयोग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले नेपाल सरकारका तर्फबाट हवाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रकम रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। त्यसै गरी बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सहयोग प्रदान गरेको बंगलादेश सरकारले जनाएको छ। सरकारले रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 वटा झलुङ्गे पुलको मरमतको लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। यही भदौ 10 गते आएको बाढ़ीले मुङलिङदेखि टिमुरेसम्म रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटा झलुङ्गे पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका 53 मध्ये 20 वटा झलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। ती पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश 5 वटा झलुङ्गे पुलहरू 1 महिनाभित्र मरमत सम्पन्न गर्ने गरी काम अघि बढ़ेको छ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 वटा झलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको भाव पुनः वृद्धि गरेको छ। फार्मको समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अण्डाको भावले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अण्डामा प्रतिक्रेट 15 रूपियाँले वृद्धि गरिएको छ। यो वृद्धिसँगै अण्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नु परेको संघले दावी गरेको छ। अहिले 15 रूपियाँ बढ़ेर 605 रूपियाँ पुगेको छ। त्यसै गरी ठूलो अण्डा प्रतिक्रेट 575 बाट 590 रूपियाँ पुगेको छ भने मीडियम अण्डाको मूल्य 535 बाट 550 रूपियाँ कायम गरिएको छ। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पनि जाँचबास गर्न सकिने भएको छ। त्यसका लागि भन्सार विभागले सड़क मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँच पास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेको शर्त प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरिएको हो। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न कोशेली गृह निर्माण गरेको छ। प्रदेश सरकारको 1,34,00,000 लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोशेली गृहले त्यस क्षेत्रमा रोजगारी सृजना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताउनुभयो। स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोशेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोणबाट महत्वपूर्ण हुने स्थानीयहरूको विश्वास छ।
3: वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
13: पुरूष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लीग एनबीएलको पहिलो संस्करण शुक्रबारदेखि काठमाडौँमा शुरू भएको छ। नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढ़ाउने लक्ष्यसहित आयोजना भएको एनबीएलको पहिलो संस्करण 6 टोलीले प्रतिस्पर्धा गर्दैछन्। लीगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप दार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ। भूटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ काबा बीच भलिबल टूरमा महिलातर्फ नेपालका दुवै टोलीले जीत निकालेका छन्। शुक्रबार नेपालका दुवै टोलीले भूटानलाई 2-0 सोझो सेटमा पराजित गरेका हुन्। पहिलो खेलमा भावना डागी र सुनिता डागीको जोडीले किन्ले र रिन्चेको जोडी विरूद्ध 21-12 21-8 सहज जीत निकाल्यो। त्यसै गरी दोस्रो खेलमा कमला पुन र कोपिला राणाको जोडीले एकतर्फी जीत निकाल्ने क्रममा भूकर्मा र डिजेनको जोडीलाई 21-5 21-16 निराशा बनाए। शुक्रबार नै पुरूषतर्फ झमन सिंह दर्जी र शरण कार्कीको जोडीले भारतसँग सोझो सेटमा हार बिहोर्दा भूटानलाई सोझो सेटमै पराजित गर्यो। यता महेन्द्र श्रेष्ठ र राजकुमार निरोलाको जोडीले भने बंगलादेशसँग 2-1 सेटमा निराशा बन्यो। दक्षिण अस्ट्रेलियासँगको एकदिवसीय खेलमा नेपाल 138 रनले पराजित भएको छ। 260 रनको लक्ष्य पछ्याएको नेपाल 121 रनमै अल आउट भएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। नेपालले पहिलो खेलमा अस्ट्रेलियन घरेलु टोली तास्मानिया विरूद्ध 1-0 हार बिहोरेको थियो। नेपालले तेस्रो एकदिवसीय खेल आइतबार न्यूजील्याण्ड ए विरूद्ध खेल्ने तालिका छ। आसन्न एसियाली खेलकुदको तयारीका लागि नेपाली राष्ट्रिय कराते टोली जापान प्रस्थान गरेको छ। शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यमा विदाई गरिएको थियो। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलमा उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गर्दै प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाव नलिन खेलाड़ीलाई जोड़ दिनुभयो। कराते टोलीले टोकियो स्थित सितोरियो कराटेको मेन डोजोमा सेप्टेम्बर 6 देखि 16 सम्म फर्स्ट सेसन गर्नेछ। त्यसपछि टोली एसियाडको उद्घाटन समारोहमा सहभागी हुन सेप्टेम्बर 17 मा नायोगा पुग्नेछ। उद्घाटन समारोह सेप्टेम्बर 19 मा हुनेछ।
3: यस्तै चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि सिराहाको सहलेस युथ क्लबले उचालेको छ। जितसँगै सहलेसले 7,02,083 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै सहलेसले उपाधि कब्जा गरेको हो। उपविजेता बनेको फिदिमले 3,52,083 रूपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलको 69 मिनटमा सहलेसका फागुराम थारूले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो। लाखे जात्राका अवसरमा भदौ 12 देखि संचालित प्रतियोगितामा भारतको एक टीम सहित 8 टीम सहभागी रहेको आयोजक लाखे जात्रा संचालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.5, वर्षा 1.4 मिलिमिटर, काठमाडौँको 26.7 डिग्री सेल्सियस, न्यूनतम 19.9, वर्षा 4.4 मिलिमिटर, पोखराको अधिकतम 31, न्यूनतम 22.6, वर्षा 3.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.1, न्यूनतम 23.2, वर्षा 14.3 मिलिमिटर र दिपायलको अधिकतम 32.6, न्यूनतम 23.8, वर्षा 11.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम शुरू, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। दार्चुलाको अपि हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो, आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम ईयू राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। अवस्त नमस्कार।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहारा दिङ प्रे र खोरमा नगा फारममा असिम टमाटर की ट्रनेल में सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा बुजुरी मी डिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरवारी ध्वानी ला सुविधा न मुबा क्रयुर्नले बजार कोरबा आही नै रोमा सेग बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेक है रोमा।
3: ओहो हैन, के हो अझ हातमा सुनको औठी पनि?
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी 97.6 MHz।
7: पीठको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दी खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
8: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
7: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार, साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ।
10: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दी खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद प्राजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढ़े पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.1 1.19 वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6,00,000 घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सीआईएनसँग बताउनुभयो।
8: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलि बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्न सकिन्छ तर जोखिम अन्त्य भएको मान्न सकिँदैन।
11: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
8: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ तर पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
10: गत 10 भदौमा रसुवा बाढीपछि नेपाल चीन सिमाना नजिक 2 ताल बनेका थिए। त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेको सीमा अर्को बाढी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजना
8: अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
11: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
8: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ तर पछिल्लो सूचना अनुसार

0: मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयास पछि आज बिहान सुरुङबाट 2 जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम विन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका संजय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीमा परेर घाइते भएका मध्ये 2 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत 1 जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत 1 जना गरी 2 जनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटीकुसी नदीमा आएको बाढ़ीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार्य व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेसम्म 1,294 जनाको चाहिँ शव विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये शनाखत भई बुझिलिएको शवको संख्या जम्मा 88 मात्रै छ र बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई शनाखत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यसै अहिले पनि करिब 5,000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यस्तै जलविद्युत आयोजनामा पनि करिब 900 भन्दा बढी मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ, भनेको सम्पर्कविहीन हुन्छ। उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ। जस्तो कि नेपाली सेनाले 3,900 भन्दा बढी, त्यस्तै नेपाल प्रहरीले 4,000 भन्दा बढी, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800 भन्दा बढी, भनेको करिब 12,000 भन्दा बढी मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655 जना भन्दा बढी व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
0: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका 1 भट्टारामा पहिरोले चौलानी अर्थात चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी थुन्न सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेछ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी ठुङ्गिएर र नदीको जुन पहिरो त ब्लकेट खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेका छौँ सबैलाई।
0: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले

0: बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानी ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मईन यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना श्रीजन घटकर, नारायण जोशी, पवन शर्मा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।
1: सन्तोषी रावल बाढ़ीपछि मनमा पनि असर, डर आत्तिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
2: यदि कसैलाई यो समस्या भयो भने व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
1: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह, जानकारी सहितको विशेष सामग्री, रसुवा बाढ़ीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
3: गर्भवती स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
4: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ्ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
2: भोटेकोसीमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसहयोग गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्याहरू त्यही हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अर्को चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर त त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार भित्रबाट त्यहाँ त्रिशुली अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजातको माध्यमबाट चाहिँ कठिनाई होला। अझ त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ। र आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ। खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्यको सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिइएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन्, यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घण्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बालबालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढ़ी पीड़ित जुन समूह छ त्यो समूह मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बालबालिकाहरू पनि हुनुहुन्छ। बालबालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बालबालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइराखिएको छ। र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115। त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
4: तपाईँ भोटेकोसी बाढ़ी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19, 20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मर्मतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मरमतका लागि सरकारले भदौक 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोवान मास्टर, कालिका स्थान, मलिङ्गा मजुवा टार, केउरेनी गहते र पिमल टार जाग्राम खोला झोलुङ्गे पुलको मरमतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मरमत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौक 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
6: जुन ब्लिडिङ कम हुन्छ नि त्यसपछि जुन मैले अघि भने डिस्चार्ज त्यो हुन्छ। डिस्चार्ज भनेको
7: सेतो पानी बग्ने,
6: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ।
1: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौं।
6: सबभन्दा शुरूमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसपछि गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि त्यसपछि जुन मैले अघि भने डिस्चार्ज त्यो हुन्छ। डिस्चार्ज भनेको
7: सेतो पानी बग्ने,
6: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ। अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ, 4-5 दिनमा खाएपछि विषेक हुने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो।
7: त्यो हुने बित्तिकै
6: त्यो भन्ने त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन, इभन काठमाडौँमा पनि थाहा हुँदैन, आफ्नै दिदी बहिनीलाई थाहा हुँदैन।
7: चिलाउने, गनाउने, पानी आउने, सेतो पानी बग्ने,
6: हजुर त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन। त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकिएन भने पनि ल फर इक्जाम्पल सरसफाईसम्म गर्न सकिएन, इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ, यो के हो त, इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो।
7: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्यो, नभए त्यसले जटिलता पनि ल्याउने भयो।
6: त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो।
7: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो, संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ। त्यो उपचार समयमा पाएन भने
6: होइन, क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठीघरको मुखको क्यान्सर भनेर बुझिन्छ। पाठीघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन, त्यो चाहिँ भाइरसले हुन्छ, एचपीभी भाइरसले हुन्छ। र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि, फेरि शारीरिक सम्बन्ध भएपछि मात्रै त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठीघरमा चाहिँ बिस्तारी त्यो पनि आजको आज हुने होइन, आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पार्टीघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ। त्यही भएर त्यो भनेको भिन्नै छुट्टै कुरा भयो, यो सरसफाइको पाटो चाहिँ भिन्नै कुरा भयो।
7: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन, प्रजननको स्वास्थ्य, यौन स्वास्थ्यको कुरा पनि छ। त्यसपछि अर्को भनेको सुत्केरी महिला, गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि, उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ?
6: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ, एएनसी केयर भन्छ, पीएनसी केयर भन्छ, त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ। त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन, साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ, टिटी लाउनुपर्ने हुन्छ, अर्को भ्याक्सिनेसन हुन्छ, त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो। त्यो चाहिँ अब त्यहाँ त अहिले छैन, त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है, मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँहरूले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ। अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ, थोरै हुन्छ। त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ, जस्तै कुन महिनामा हुनुहुन्छ, पाँच महिनामा हुन्छ, छ महिनामा हुनुहुन्छ, कुन बेला त्यो सुई लाउनु पर्ने छ, त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ। इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन, अनि साथसाथै अब खानपिन, उहाँहरूलाई त खानपिनलाई त अब कोसिलो कुरा चाहिने हुन्छ। मैले अब भ्याक्सिन भनिहालेँ, चेकअप भनिहालेँ, मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ। उहाँहरूले अहिलेसम्म कुन फेजमा आउनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो, एएनसी चेकअप भयो, जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ, त्यो चेकअप अहिलेसम्म कतिवटा भयो, अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग,
7: के पनि छैन, एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन।
6: हजुर, त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ, त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला। फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसके भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नु भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ। त्यो दुईवटा कुरा भयो, एएनसी चेकअपको कुरा भयो, अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो, एकदमै इम्पोर्टेन्ट। अन्त साथसाथै खानपिन, खानपिन त त्यत्रो हजारौँ मान्छेमा खानपिन त गाह्रै छ, त्यही पनि
7: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि, त्यो त पर्याप्त भएन नि त
6: भएन। हजुर,
7: अनि त्यसमाथि अब गर्भवती र सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो।
6: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन, गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन, र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ, खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा, महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि, जुन
7: संवेदनशील समूह, त्यो भनेको चाहिँ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,
6: उहाँहरूलाई एकदमै पहिले उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो होइन। उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ, त्यो दुई टाइम खाना भन्नुभयो, उहाँहरूलाई तिन टाइम चाहिन्छ कि, पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन। त्यही भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ, निकाय जुन सम्बन्धित निकाय छ, त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन, पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ, कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ, किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ, अब त्यो पर्याप्त छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन, तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवाज
7: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्नु पर्यो,
6: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो, किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन, त्यही सँगै बस्नुभएको मान्छेलाई पनि थाहा हुँदैन, उहाँहरूले पनि भन्नु चाहिँ पर्छ।
9: त्रिशुली एको सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई, रसुवाबारीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या 1294 नाघेको छ। फुटेको सिबारीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन्। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो, तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्ने खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ। हौस् त आजलाई साझा खबरको समय
10: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेडियो बिहानी 97.6 MHz
3: ओ मिजु नमस्कार है
4: नमस्कार नमस्कार मिजु नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मिजु अनि बधाईले मात्रै त पुग्दैन है मिजु जनता गएर छम छमी नाच्नु पनि पर्छ के
3: खै मिजु म त बिहेमा आउदिन होला
4: ल मिजु मेरो बिहेमा किन नआउने नि
3: किन हुने नि मिजु धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मिजु त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
0: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
0: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर निलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11
2: रेडियो बिहानी 97.6 MHz
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
0: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
0: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: रेडियो बिहानी 97.6 MHz
7: बाबा बाबा म टाढो स्कुल जान्न
0: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ
1: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
6: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
6: 9861705544।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ।
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
0: रेडियो बिहानी 97.6 MHz।
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन? त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार।